गोलको संकट हटेको थियो। 39 मिनटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै पोर्चुगल 3-0 अगाडि रह्यो। दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका डिफेन्डर अब्दु कोदिर सुखा खुसा नोभाले आत्मघाती गोल गरेपछि पोर्चुगल 4-0 अगाडि बढ़्यो। खेल रोकिनु 3 मिनट अघि 87 मिनटमा राफेल लियोनले गोल गर्दै 5-0 विशाल जित सुनिश्चित गरे। यस खेलसँगै पोर्चुगलको कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबल इतिहासमा एउटा दुर्लभ ऐतिहासिक कीर्तिमानी कायम गरेका छन्। उनी लगातार 6 फिफा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। रोनाल्डोले सन् 2006 आफ्नो पहिलो विश्वकप गोल गरेका थिए। त्यसपछि 2010 र 2014 एक एक गोल, 2018 स्पेन विरूद्ध ह्याट्रिक समेत 4 गोल र 2022 एक गोल गरेका थिए। जारी 2026 विश्वकपमा समेत गोल गरेपछि उनले सन् 2006 2026 सबै 6 विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका हुन्। कीर्तिमानको लड्कोमा रोनाल्डो विश्वकप इतिहासमै गोल गर्ने दोस्रो ज्येष्ठ बुढा खेलाडी समेत भएका छन्। उनले 41 वर्ष 138 दिनको उमेरमा उज्बेकिस्तान विरूद्ध गोल गर्दै यो सफलता पारेका हुन्। विश्वकपमा सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमान भने क्यामरूनका रोजर मिल्लाको नाममा छ, जसले सन् 1994 विश्वकपमा 42 वर्ष 39 दिनको उमेरमा रसिया विरूद्ध गोल गरेका थिए। पहिलो खेलको बराबरीपछि दबावमा रहेको पोर्चुगलले यस विशाल जितसँगै समूह गेमा 4 अङ्क जोड्दै आफ्नो स्थिति बलियो बनाएको छ। इंग्ल्याण्ड र घाना बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको। समूह चरणको पहिलो खेलमा दुवै टोली विजय भएका छन्। इंग्ल्याण्डले क्रोसियालाई 4-2 हराएको थियो भने घानाले पानालाई 1-0 पराजित गरेको थियो। खेल बराबरीमा टुंगेसँगै दुवै टोलीको अंक साझा गरेका छन्। तालिकामा दुवै टोलीको समान 4 अंक बनेको छ। तनहुँको विहान बजारमा आगामी असार 17 गतेदेखि 20 गतेसम्म 38 करोड़ कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। पेरिङ स्पोर्ट क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन नलागेको प्रतियोगिताले जिल्ला खेलकुद गतिविधिलाई थप चलायमान मनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन क्लबका अध्यक्ष विवस आर्यले नेपालभरका क्लबलाई सहभागिताका लागि खुल्ला गरिएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट उत्कृष्ट क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। अध्यक्ष आर्यले भलिबल नेपालको राष्ट्रिय खेलको रूपमा लोकप्रिय बन्दै गएको अवस्थामा स्थानीय स्तरमा खेलाडी उत्पादन प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। प्रतियोगितामा विजेता टोलीलाई नगद रू 1,11,068, उपविजेता टोलीलाई 77,068, द्वितीय हुने टोलीलाई 44,068, सहता सन्ताउन्न हुने स्थान हासिल गर्ने टोलीलाई 22,068 नगद पुरस्कार तथा 57 पुरस्कार नगद ट्रफी र मेडल पत्र प्रदान गर्ने आयोजकले जनाएको छ। खेल संयोजक सुनिल थापाका अनुसार प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन व्यक्तिगत विधातर्फ पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई 5,068 नगद पुरस्कार प्रदान गर्नेछ भने सर्वोत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशासकलाई जनाइरू 3,068 नगद पुरस्कार सहित सम्मान गरिनेछ। यो खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। राष्ट्रसभा अधिवेशन महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित। निर्वाचन कार्यक्रम अस्वस्थ गतिविधि नगर्न नेता कार्यकर्तालाई सभापतिलाई मिसारेको निर्देशन। एमाले अध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित। म्याथपका लागि बहस चल्दै र सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको एमाले अध्यक्ष ओलीको टिप्पणी। कास्की गोमालपुर कार्यालयका पूर्व प्रमुख सहित 6 जनालाई कैद र जरिवाना। काठमाडौँ उपत्यका सहित 11 जिल्लामा फैलियो ब्लडको 5.5 लाख परे नष्ट। रूपा गाउँपालिकाको बजेट 55 करोड़ 38 लाख। डेंगी नियन्त्रण गर्न श्रीलंकामा सेना परिचालन। र रोनाल्डो भने लगातार 6 विश्वकपमा गोल गर्ने पहिलो खेलाडी। पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध।

0: अवस्था नदीजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने निजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कायाको हेरन शुक्लागण्डकी एफएम 97.16 MHz इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो। अब त
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहु
16: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 065 75 900 4, मोबाइल नम्बर 98 460 268
15: 98 560 60 268।
18: प्रसन्न होमवर्क देखाउ त
19: टिचर।
18: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
19: टिचर। मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 065 414 484 मोबाइल 98 560 33 384 र 98 560 67 988।
21: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला बिहानको ठिक 6 बज्यो।
24: विश्वकप फुटबलमा पोर्चुगलको शानदार जित, इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेले, पनामा र क्रोएसिया बीचको खेल चल्दै।
25: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
26: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
27: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
28: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
29: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
30: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। 2079 सालको असार 7 गते घोषणा गरेको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। राष्ट्रपामा सभापतिका लागि एक प्रस्ताव र 51 जना समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गएर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जान्नुपर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको हो। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको उल्लेख छ। राष्ट्रपा सभापति लामिछानेले महाधिवेशनमा पेश गरेको प्रतिवेदनमा मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र भनिएको छ, यसअघि समाजवाद भनिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी गैरदलीय राष्ट्रिय सभा राष्ट्रपाको प्रस्ताव शीर्षकमा आजका पत्र पत्रिकाहरूले खबर छापेका छन्।
0: सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरम्मत सम्हारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको सहयोग तथा मरम्मत एनआईडी एमआईईएस सपोर्ट एण्ड म्यानेजमेन्टका लागि आह्वान गरेको ठेक्का रद्द गर्दै ती काम आफैले गर्ने जनाएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सहयोग लिने जनाएको छ। विभागका सूचना अधिकारी तथा निर्देशक निराजन श्रेष्ठले वैशाख 25 सूचना प्रकाशित गरेर ठेक्का रद्द गरिएको बताउनुभयो। विभागले सूचना जारी गरेर राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको मरम्मत सम्हार र सहयोगका लागि आह्वान गरिएको परामर्श सेवाको खरिद प्रक्रिया रद्द गरिएको जनाएको छ। वैशाख 25 ठेक्का रद्द गर्ने निर्णय दिए लगत्तै विभागका तत्कालीन महानिर्देशक नवराज घिमिरेको वैशाख 28 मुस्लिम आयोगमा सरूवा भएको थियो। उहाँले ठेक्का रद्द गरेर प्राविधिक काम विभागले नै गर्न असम्भव रहेको भन्दै अडान लिएको विभागका एक निर्देशकले बताउनुभयो। विभागका सूचना अधिकारी श्रेष्ठले अहिलेसम्म 2 करोड़ नागरिकको बायोमेट्रिक सहितको विवरण संकलन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 78 लाख प्रति परिचय पत्र छपाई भइसकेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन 2083 कार्ययोजना अनुसार समयमा नै परिचय पत्र छपाई र वितरणको काम हुन नसकेको औल्याएको छ। यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता भएको आशंकामा अनुसन्धान शुरू भएसँगै राहदानी विभागमा पासपोर्टको मौजदात सकिँदै गएको छ। पासपोर्टको मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000 3,500 मात्रै राहदानी वितरण हुँदै आएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले अब दैनिक वितरण हुने राहदानीको संख्या झन घट्ने सम्भावना रहेको बताउनु भएको छ। विभागकै एक अर्का उच्च अधिकारीले भने अहिलेकै गतिमा निरन्तर छपाई गर्दा मौजदात पासपोर्टले केही दिन मात्रै माग धान्न सक्ने र अभाव चुलिन सक्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार आगामी हप्तादेखि पासपोर्ट संकट थप गहिरिन सक्नेछ। उहाँले दुई जर्मन कम्पनीसँग कसरी काम गर्ने वा के गर्ने भन्ने विषय टुंगो नलागेकाले नयाँ समस्या निम्तिन सक्ने बताउनु भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
30: सरकारले विस्थापित सुकुमवासीहरूलाई 12 असार 12 गते भित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना निकालेर असार 12 गते भित्र सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिले निकालेको सूचनामा विस्थापितहरूलाई सरकारले राहत रकम 25,000 रूपियाँ दिने निर्णय गरेकाले त्यही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका लागि तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराउने पनि उल्लेख छ। सरकारले अल्टिमेटम दिएपछि विस्थापितहरू थप अनियलमा परेका छन्। उनीहरूले आफूहरू कहाँ जाने भनेर गुनासो गर्न थालेका छन्। होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरू सुकुमवासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अनियोल बनाएको बताएका छन्। यसैबीच देशभरका सुकुमवासीहरूको लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। असार 3 हप्तादेखि बर्दियाबाट जग्गा वितरण शुरू गर्न लागेको भूमि व्यवस्थापन आयोगका अध्यक्ष बलभद्र वास्तोलाले बताउनु भएको छ। बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समितिका अध्यक्ष बलभद्र वास्तोलाले जानकारी दिनुभयो। अध्यक्ष अन्य जिल्लाहरूमा भने सबै लगत संकलन भइसकेको पनि उहाँले बताउनु भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
0: विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले हिजो म्याद थपका लागि अदालतमा पेश गरेको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलो पटक 7 दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौँ ल्याइएको हो। यसैबीच हिमालयले पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ।
30: काया कैरनमा चरम मौसमी घटनाको जोखिम र व्यवस्थापन बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2000
2: हाम्रो मोबाइल पसल दुले गौडामा
3: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
2: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
4: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
2: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुले गौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: 12 एल्मुनियम अब युपिभीसीको साथमा।
7: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क 12 युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 98562938 र 98028922938।
30: सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपतिको सभापतिमा रवि लामेछाने निर्विरोध प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव, समाजवादबाट पछि हटेर सामाजिक लोकतन्त्र बन्यो मूल राजनीतिक सिद्धान्त, प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीहरू सरकारको अल्टिमेटम, एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अदालतको अनुमति लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग, नेपालमा पनि पछिल्ला वर्षहरूमा चरम मौसमी घटना निकै बढ़ेका छन्। मनसूनको अवधि र पानी पर्ने दरमा फरक पनि आउन थालेको छ भने बाढ़ी पहिरो डुबान जस्ता घटना पनि बढ़ेका छन्। नौ वर्ष यता सातवटा मनसून औसत भन्दा चाँडो प्रवेश गरेका छन् भने दश वर्ष यता ढिलो विदा हुँदै गएको छ। यस्तै मनसूनका बेला असार साउन भदौमा जुन दरको पानी पर्थ्यो अहिले त्यस्तो दर पनि बदलिएको छ। केही वर्षदेखि मनसून विदा हुने बेलातिर अत्यधिक पानी परेको छ। मनसूनकै बीचमा लामो खडेरी पर्ने, छोटो समयमा धेरै पानी पर्ने, सानो क्षेत्रमा वर्षा केन्द्रित हुने जस्ता घटना पनि बढ़ेका छन्। यी घटनाहरू मनसून जन्य विपदका दृष्टिमा खतरनाक मानिन्छन्।
30: दुई वर्ष अघि 2081 सालको असोज 10 गतेदेखि 13 गतेसम्म काठमाडौँ उपत्यका र आसपासमा भएको वर्षापछिको बाढ़ीको सम्झना ताजै छ। त्यही बेला धादिङको झ्याप्ले खोलामा पहिरोमा बस पुडिँदा 35 जनाले ज्यान गुमाए। गएको वर्ष असोज 18 गतेको वर्षाका कारण आएको बाढ़ी पहिरोले इलाममा 39 जनाको ज्यान गयो। यस्तै हिमताल विस्फोट लगायतका घटना पनि बढ़ेका छन्। पुल्चोक क्याम्पसका उपप्राध्यापक पवन कुमार भट्टराई यस्ता चरम मौसमी घटना बढ़ेको तथ्य रहेको बताउनुहुन्छ।
11: नेपालमा पछिल्ला दशकहरूमा मनसूनको ढाँचामा स्पष्ट परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अनुसन्धान, जलवायु विश्लेषण तथा कृषकहरूको अनुभवहरू हेर्ने हो भने मनसून पहिले भन्दा अब अस्थिर, अनियमित र चरम हुँदै गएको देखाएको छ।
30: यस्ता चरम मौसमी घटनाहरू परापूर्व कालमा पनि बेला बेलामा हुन्थे, तर अहिले त्यसको दर निकै बढ़ेको विज्ञहरू बताउँछन्। यस्ता घटना आउनुमा जलवायु परिवर्तन र समुद्रमा हुने घटनाहरू मुख्य कारक रहेका छन्।
11: विश्वव्यापी तापमान वृद्धिले नेपालमा पनि वायुमण्डलीय चक्र प्रभावित भएको छ। एल निनो र ला निना जस्ता वायुमण्डलीय प्रभाव र इण्डियन ओसियन डाइपोल भन्छौ हामी, यी समुद्री घटनाहरूले दक्षिण एसियाको मनसूनलाई अस्थिर बनाउँछ र जंगल फडानी, शहरीकरण, कृषि क्षेत्रमाको परिवर्तन आदिले गर्दा स्थानीय हावापानीको चक्रमा धेरै नै असर परेको देख्न सकिन्छ।
30: यसपालि पनि एल निनोको प्रभावले मनसूनमा कम पानी पर्ने अनुमान छ। पानी कम परेपछि स्वभावैले गर्मी बढ्छ। सरदरमा कम पानी पर्ने भनिए पनि 81 पानी परेर थोरै समयमा धेरै पानी पर्ने, सीमित ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा लामो समय सुक्खा हुने जस्ता घटनाहरू आउने गरेका छन्।
11: त्यो बढ्न सक्छ हजुरको, कुनै बेलामा 81 पानी पर्ने, अब तपाईँले देख्नुभयो भने सानो खोल्सो हुन्छ, सानो क्याचमेन्ट एरियामा भयंकर पानी परिदिन्छ र त्यो पानीले त्यहाँका चाहिँ सेडिमेन्ट गेग्रानलाई लिएर आउँछ र पानीले बग्नु र गेग्रान सहितको पानी बग्नुको चरित्र फरक हुन्छ, त्यसको पावर फरक हुन्छ र त्यसले गर्दाखेरि चाहिँ ठूलो मात्रामा क्षति गर्यो।
30: झण्डै एक दशकदेखिको तथ्याङ्क हेर्दा यस्ता घटना बढ़ेका छन्। मेलम्चीमा आएको बाढ़ी होस् वा केही वर्ष अघि मनसूनको शुरूमै हिमाली क्षेत्रमा पानी परेर मनाङ, मुस्ताङ लगायतका जिल्लामा आएको बाढ़ी, यी चरम मौसमी घटनाका उदाहरण हुन्। यस्ता घटनालाई सामान्य रूपमा नलिई पालिकाले आफ्नो क्षेत्रमा उपयुक्त योजना बनाउनु पर्ने पुल्चोक क्याम्पसका उपप्राध्यापक एवं जलवायु विपद विज्ञ पवन कुमार भट्टराई बताउनुहुन्छ।
11: कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भनेर त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्नु पर्यो। त्यसका आधारमा त्यहाँ भएका स्थानीयवासीलाई चाहिँ ट्रेनिङ गर्ने, उनीहरूलाई सिकाउने, कहिलेकाहीँ यस्तो भयो भने के हुन्छ भनेर अभ्यासहरू गराउने, त्यो खालका कार्यक्रमहरू चाहिँ पालिका लेभलबाट गर्न सक्छ र त्यो सबभन्दा स्ट्रङ हुन्छ। अर्को कुरा पनि मैले के जोड़ दिन्छु भन्दा हामीसँग धेरै तथ्याङ्कहरू हुँदैनन्। नागरिक स्तरबाट, नागरिक विज्ञान भन्छौँ हामी, स्कूलमा पढ्ने बालबालिकाहरूलाई यो सिकाएर कहाँनिर पानी पुग्यो, यो बाढ़ी आउँदाखेरि कुन लेभलमा पुग्यो भनेर त्यो राख्ने हो भने त एउटा नयाँ किसिमको डाटाबेस प्रणाली पनि स्थानीय निकायबाट चाहिँ हामी लिएर आउन सक्छौँ।
30: चरम मौसमी घटना बढ़ेका छन्। यो वर्ष चरम सुक्खापनको अनुमान छ भने यही बीचमा पनि कुनै ठाउँमा चरम वर्षा भएर बाढ़ी पहिरोको उग्र रूप पनि देखिन सक्छ। यसैले यस्ता घटनाबारे व्यक्ति पनि सचेत हुनुपर्छ भने जनधनको सुरक्षाको योजना बनाउनुपर्छ। सबै तहका सरकार मिलेर मनसूनजन्य जोखिमको व्यवस्थापनमा प्रयास गरे चरम मौसमी घटनाबाट हुन सक्ने क्षति घटाउन सकिन्छ।
0: बाढ़ी पहिरो लगायतका मनसून जन्य विपदको जोखिम व्यवस्थापनका बारेमा पुल्चोकको क्याम्पसका उप प्राध्यापक पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाड़ी भूभागमा भने वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केही दिन यता गर्मी कायमी छ। यसैबीच कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा पनि वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
30: पश्चिममा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको हो। काभ्रेको साँगा र पनौतीमा रहेका दुईवटा फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका 82 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरेको विभागको तथ्याङ्क छ। यसै गरी 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ।
0: गएको आर्थिक वर्षको 10 महिना साउनदेखि जेठको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या झण्डै 19% बढ़ेको छ। आर्थिक वर्ष 81-82 साउनदेखि जेठसम्म 4,52,311 जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। पछिल्ला 10 महिनामा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,67,100 जना रहेको खबर कान्तिपुर दैनिकमा छ।
30: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
15: पुराना गरगहनासँग नयाँ साथ फेर,
17: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602609।
18: राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
30: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ। हुलाक सेवा विभागद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले केन्द्रीय पुस्तकालयका संस्थापक मिश्रको नामको प्रकाशित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो। सचिव बस्नेतले केन्द्रीय पुस्तकालयका पुस्तक पढ़ेर आफू पनि लाभान्वित भएको स्मरण गर्दै महिलालाई बढ़ी प्रेरित नगर्ने त्यसबेलाको समयमा पनि शान्ति मिश्रले पढ़ने अवसर पाउनु र पुस्तकालयको व्यवस्थापन सम्हालेर नमूना काम गर्नुभएको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेर दक्षिण एसियाकै नमूना पुस्तकालय र त्यसको संस्थापकको कृतिलाई विश्वभर फैलाउन सहयोग पुगेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागर राज सुवेदीले केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट तयार भएको बताउनुभयो। शान्ति मिश्र हुलाक टिकटमा आजको गोर्खापत्रमा खबर छ।
30: काया कैरनमा अब विदेशको खबर। अत्यधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। फ्रान्समा पछिल्ला केही दिन यता नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ, जसमा धेरैसो युवा छन्। हिजो मंगलबार फ्रान्समा इतिहासकै सबैभन्दा तातो दिन रेकर्ड भएको छ। दक्षिण पश्चिमी क्षेत्रमा तापक्रम 44.3 डिग्री सेल्सियस पुग्यो। 54 ठाउँमा रेड अलर्ट जारी गरिएको छ र आज तापक्रम अझै बढ़ने अनुमान छ। बेलायत, इटली, स्पेन, स्विजरल्याण्ड र बेल्जियममा पनि गर्मी चर्किएको छ। कतिपय क्षेत्रमा विद्यालय बन्द, रेल सेवा प्रभावित र पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। पेरिसको आइसफिल टावर समेत बन्द छ। विज्ञका अनुसार यो गर्मी ओमेगा ब्लग नामक मौसमी प्रणालीका कारण उत्पन्न भएको हो। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता घटना झन तीव्र र बारम्बार हुने चेतावनी दिएका छन्। फ्रान्सको मौसम विभागले यो अवस्थालाई 2003 विनाशकारी गर्मीसँग तुलना गरेको छ। त्यसबेला झण्डै 80,000 मानिसको ज्यान गएको थियो।
0: अब खेल खबर। विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोलको शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले 2 गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले खेलको 60 र 39 मिनटमा गोल गरेका हुन्। यससँगै रोनाल्डो विश्वकपका सबै 6 संस्करणमा गोल गर्ने पहिलो खेलाड़ी पनि बनेका छन्। पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोल रक्षक अब्दुभाहिद नेमा तोपको आत्मघाती गोल तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन्। यसअघि रोनाल्डोको विश्वकप गोल संख्या समेत 10 पुगेको छ। यसले उनलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनाएको छ। यस्तै समूह एल अन्तर्गत इंग्ल्याण्ड र घानाबीच गैरादी भएको खेल गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले 79% बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। 2 चार अंक जोडेको इंग्ल्याण्ड नकआउट चरण पुगेको छ। यसैबीच अहिले क्यानाडाको टोरन्टो स्टेडियममा पनामा र क्रोएसिया बीचको खेल चलिरहँदा खेलको 81 मिनटमा क्रोएसियाले पनामालाई 1 प्रहार गरेको छ। यस्तै आजै बिहान पाउने 8 मेक्सिको ग्वाडालाहारा स्टेडियममा डीआर कंगो र कोलम्बियाले खेल्नेछन्।
30: अब खबर संक्षेपमा। पूर्वी नवलपरासीको पहाड़ी 2 गाउँपालिका जोड्ने दलदले धौबादी मोटर बाटो केही दिनदेखि परेको वर्षा कारण पहिरो जाँदा अवरूद्ध भएको छ। 2052 सालदेखि निर्माण शुरू भई 15 संचालनमा आएको दलदले धौबादी बुलिङटार डेड गाउँ मोटर बाटो कच्ची नै छ। अहिले वर्षाका कारण 19 ठाउँमा सड़क भत्किएपछि बाटो अवरूद्ध भएको हो। यस्तै गोर्खाको चुनडुम्री गाउँपालिकाले फिल्म लार्के पास पदमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चर मार्गमा निर्माण कार्य गर्नुपर्ने भएकाले 9 दिनसम्मका लागि आवत जावत बन्द गरेको छ।
0: मध्य प्रदेशमा वर्षेनी सड़क दुर्घटना बढ़दै जाँदा ट्राफिक व्यवस्थापन तथा सड़क सुरक्षामा चुनौती थपिएको छ। गाड़ीको चाप बढ़दो, तीव्र शहरीकरण, सड़क सञ्जाल विस्तार तथा ट्राफिक नियमको पालना कमजोर हुनु मधेसको सड़क सुरक्षामा थप चुनौती बन्दै गएको हो।
30: केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर परेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा परेको जानकी गाउँपालिका तिनका लालजी घकरूले बताउनुभयो। उहाँले आकाशे पानी नपर्दा फल नलाग्ने तरकारी सुक्न थालेको जानकारी दिनुभयो। फल नलागेको तरकारी सुकेको छ। चर्को गर्मीले रोग समेत लागेको छ। उहाँले बताउनुभयो घरकले आकाशे पानी नपर्दा तरकारीमा फूल सुकेर झर्ने समस्या रहेको र यसबाट आफूहरूलाई ठूलो क्षति भएको बताउनुभयो। अत्यधिक गर्मी बढ़ेपछि नेपालगंज उपमहानगरपालिकाले फेरि 3 गर्मी विदा दिएको छ। यसअघि एक हप्ता विद्यालयमा गर्मी विदा दिएको उपमहानगरपालिकाले 10, 11 र 12 लागि पनि विदा थपेको हो।
0: हप्ताको दोस्रो शेयर कारोबार दिन हिजो नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक 26.1 अंकले घटेर 2674.48 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन अस्ति सोमबार नेप्से परिसूचक 1.46 अंकले घटेर 2700.65 बिन्दुमा आइपुगेको थियो।
30: नेपालमा सरकारी स्वामित्व बाहेकका निजी सामुदायिक साझेदारी र गुठी शिक्षण संस्थाहरूको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 नतिजा अनुसार देशभर सञ्चालनमा रहेका कुल 10,411 गैर सरकारी शिक्षण संस्था मध्ये 27.9% बागमतीमा र कर्णालीमा 3.6% मात्रै रहेका हुन्। आर्थिक वर्ष 2080-81 सन्दर्भ वर्ष मानेर गरेको यस सर्वेक्षणले देशको शिक्षा क्षेत्रमा निजी तथा सामुदायिक क्षेत्रको लगानी, रोजगारी सृजना र अर्थतन्त्रमा यसको योगदानको यथार्थ चित्र सार्वजनिक गरेको छ।
0: मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीले सचिव स्तरका सल्लाहकार सहित 9 सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषद बैठकको निर्णय अनुसार अब हरेक मन्त्रीले 3-5 जनासम्म विशिष्ट श्रेणी सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाले स्वकीय सचिवालय बनाउन पाउनेछन्।
30: नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक अभियान सबैभन्दा बढ़ी चर्चामा छ। 15 महाधिवेशनको तयारीसँगै पार्टी नेतृत्वले सदस्यताको तथ्याङ्कलाई व्यवस्थित बनाउने अभियान चलाइरहेका बेला झापामा आयोजित जिल्ला स्तरीय भेलामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संगठन शुद्धिकरण र सदस्यता शुद्धिकरण तथा सक्रिय कार्यकर्ताको पहिचानलाई केन्द्रमा राख्दै स्पष्ट जवाब दिएका छन्। झापा भेलामा सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणलाई केवल प्रशासनिक प्रक्रिया नभई पार्टी पुनर्संरचनाको अभियानका रूपमा व्याख्या गर्नुभयो।

0: को जनजीवन नराम्ररी प्रभावित, फ्रान्समा डुबेर 40 जनाको ज्यान गयो
1: र रोनाल्डोको कीर्तिमानीसँगै विश्वकप फुटबलमा पोर्चुगलको शानदार जीत, इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेले, पनामामाथि क्रोएसियाको एक गोल।
0: आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98 4 60 61 268
8: 98 5 60 60 268।
11: हाम्रो मोबाइल पसल दुलेगौंडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50।

0: रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9562928938 र 9908822938।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
9: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
8: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
9: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
8: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
10: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843723811।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
17: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: शुक्ला गण्डकी एफएम 97.6।
20: के कुरा गरे उसले त मजासँग 6 रुपियाँमा दिनुहोस् नत्र भने भन्दा आइदियो नि कुरा। 6 आना किनेछ बाबा, त्यसपछि उसले फर्काए पनि त्यो भिन्दैको फर्काउनेमा चोखिँदैन। तर विष्णु पौडेलको छोराले किने बाबा, विष्णु पौडेल किने प्रमाण पनि छैन। अब मेरो छोराले के गर्छ, मेरो छोरा पनि आफ्नै काम गर्छ, मेरो चाहिँ आफ्नै काम, म आफ्नै काम गर्छु। अब छोराले कहीँ केही गर्यो भनेदेखि त्यसले मलाई दोष माया लाउने हो त, त्यो त भएन नि। त्यही विष्णु त्यो बारेमा 6 आना किना बाबु, उसले 6 आना 6 रोपनी किना पनि म मान्दछु।
21: सार्वजनिक पद बहाल गरेको व्यक्तिको चाहिँ पारिवारिक पृष्ठभूमि के हो, उसले के गर्दैछ भन्ने कुराको छानबिन हुनु
20: होइन। त्यो व्यक्ति बहालमा कहाँ कुन पदमा छ त्यो पनि डिपेन्ड गर्छ त। कुनै मान्छे प्रधानमन्त्री छ भने उसलाई त जे पनि गरिरहेछ है, भएकै हो। सबैको परिवार त ठोकेको हुन्छ सबै, यहाँ त हाम्रो लुटेमा च्याएको छ नि मुलुकमा। तर 6 आना विचार विष्णु पौडेलको त्यो एउटा तागत युज गरे भए कुनै छोराले 6 आना लिन्छ बाबा, यो त्यत्रो जग्गा पाउने ठाउँमा 6 रोपनी दिन्थ्यो नि, सोझै कुरा छ। मैले त्यो बेलामा त्यो यही मैले मुद्दा उठाएको थिएँ कि
21: 6 रोपनी लिएर बक्सिस पाइसके पछाडि चाहिँ लियो भन्ने आएको थियो।
20: त्यो कुराबाट हो भने त समाधान कुरा मनी लन्ड्रिङको, अहिले उसलाई समाज मैले सुने मनी लन्ड्रिङको कुरा। मनी लन्ड्रिङ भनेकोमा चाहिँ धेरै ठुलो कुरा हो, यो
21: 40 करोडको चाहिँ स्रोत खुलिया छैन रे क्या सम्पत्तिको।
20: हजुर,
21: 40 करोड सम्पत्तिको स्रोत खुलेन रे क्या।
20: होला, त्यो स्रोत खुलाउनलाई चाहिँ उनलाई चाहिँ के पनि गर्नु पर्दैन, तपाईँ आउनुहोस् तपाईँको यो छ बयान दिनुहोस् भने हुन्थ्यो नि। त सोझै गएर त्यो कार्यक्रममा गएकोलाई चाहिँ त्यहाँबाट समाज सुर्खेतबाट समाज ल्याउने के देखायो भनेदेखि हामी तत्प्रत्यक्ष गरेका छौँ। अब अब काठमाडौँ फर्किन्थ्यो त्यही दिन, भोलिपल्ट गएर उसले चाहिँ पुजिदिएर पर्सिपल्ट समाजमा गइहाल्थ्यो नि। यो देखाउटी पनि धेरै कुरा भएछ कि।
21: होइन, राजसभामा चाहिँ लोकतान्त्रिक प्रक्रिया मार्फत चाहिँ नेतृत्व चयनको लागि त भनियो, तर 2 दिनसम्म पनि राम्रोसँग अझै महाधिवेशन बन्द सत्र चाहिँ क्लियर रूपमा सुचारू हुन सकेन। यसमा के हो, प्रतिस्पर्धा व्यापक छ त्यसमा पनि, डाक्टर साहब कसरी हेर्नु, यसलाई पनि खिचातानी छ होइन पदको।
20: तपाईँ अब हेर्नु होला त्यहाँ, हेर्नु होला त्यहाँ, अब यहाँ 2 ग्रुप चाहिँ डेफिनेट बुझिया छ। हेर्नुहोस् यिनी यो बालनको खेमा र रवि राउटै छैन। हेर्नुहोस् यहाँ होल क्वेसन इज, भालन शाह 3 दिन त्यहाँ किन बसे, प्रधानमन्त्री यतिसम्म चाहिँ सिंहदरबाट 5 मिनटको बाटो पार्लियामेन्ट चाहिँ हुँदैन, हामी त काम गर्ने, हामी 1 सेकेन्ड पनि छोड्न मिल्दैन, पार्लियामेन्ट जानु पनि हामी पर्दैन भन्ने व्यक्ति 3 दिनसम्म यो अधिवेशनमा त्यहाँ कसरी बसे र किन बसे भन्दाखेरि, यो त मैले के त त्यो पदाधिकारी चयनमा माथिल्लो, अब रविले त छुन सकेन, आखिरमा रविले चाहिँ गर्न सकेन।
21: अब रविको त प्रस्ताव आफै बस्नु
20: पर्यो, त्यो चाहिँ त्यो त उपाय नै भयो, उसलाई त्यो चाहिँ फ्याँक्न नसक्ने अवस्था देखिने। तर अब त्यहाँ माथिल्लो पदमा आफ्नो क्याप्चर गर्न पाए भने तब त ठुलो कुरा हुन्छ। अब हेर्नुहोस् त्यहाँ सुदन गुरुङ ती छ, उसको राइट ह्यान्ड म्यान, अझै मैले अधिवेशनमा देखिहाल्नुभयो, ठिक्क बालनको पछाडि गएर बसेर जब ऊ चाहिँ नि पदाधिकारी पनि होइन,
21: बोलाएको पनि थिएन,
20: बोला पनि थिएन। भनेपछि बालनले यो त्यो बालनले थाहा नपाए होइन, यो यिनीहरूले जानी जानी गरेका छन् कि हाम्रो पक्करमा पार्टी सबै देखाउन खोजिरहेको छ। यहाँ
21: तलवाला प्रतिनिधिहरूले चाहिँ ट्याक्क वाच होस् भन्ने खालको पनि हुन्छ
20: भने पनि के भने, जब चाहिँ नि खेल हुन्छ। हेर्नुहोस्, आजसम्म हामीले 36 सालदेखि म देखिरहेको छु कति किनबेच हुन्छ पार्टीहरू महाधिवेशनमा पदाधिकारी, कति किनबेच तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। अब त्यहाँ अहिले कति किनबेच होला त्यहाँ चाहिँ यो पदाधिकारीलाई भन्नुहोस् त मलाई, अहिले पावरमा छ 2/3 यो सरकार छ, भने कति किनबेच होला, कति पैसाको फालाफाल होला त्यहाँले। त्यसैले त्यहाँ हामीलाई खालि हेर्नु छ कि आखिरमा चाहिँ कुन चाहिँको पल्ला भारी हुन्छ माथि
21: त्यहाँ। निर्विकल्प चाहिँ शक्तिशाली सुपर हिरो त राष्ट्रिय स्वतन्त्र पार्टीमा कायम नै रहे नि होइन दक्षा भाइले?
20: होइन, रवि लामिछानेको जेसुकै पनि तपाईँ राम्रोसँग विचार गर्नुहुन्छ, बिचरा रवि म भन्दैछु, उनको उपमा त सहकारी भएको बिस्तारै छोड्दैछन्, तर उनलाई त महाको डण्डा त उनको चाहिँ शिरमाथि तलवार त लड्काइदियो नि मानवाधिकार आयोगले त, राष्ट्रिय मानवाधिकार आयोगले त रविको टाउकोमा त सोझे तलवार लड्काइ, अब त्यो तलवार कसले प्रयोग गर्ने भन्ने कुरा त फौजदारी मुद्दा लगाऊ भनिसकेका छ। अब हेर्नु सहकारी मुद्दा उनलाई छिक्दै गयो भने ठुलो कुरा हिँड्छ, मामुनि कुरा भयो। अब त
21: कार्यकर्ताहरूले चाहिँ रविको त्याग समर्पण बलिदान त देखेका छन् नि त, उसलाई त धेरै पटक अप्ठ्यारो पार्न खोजिएकै हो नि, तर जनताले त उसलाई सुपर हिरो बनाएर पठाए नि त। फेरि
20: रविको त्याग बलिदान उसलाई सुपर,
21: मानवाधिकार आयोगको प्रतिवेदनमा पनि बालेनलाई चाहिँ नलाग्ने रविलाई मात्र लाग्ने भन्ने कुरा त ओपन सेक्रेट छन् नि, सबैले बुझेका छन् त, जनताले बुझेका छैनन् भने।
20: रविको हालत अहिले खराब छ, रविलाई राष्ट्रिय आयोगको अधिवेशनमा चाहिँ उसलाई अध्यक्षमा राखे किन त्यो हल्लाउन सकेनन्, तर रविलाई जेसुकै भने पनि रवि चाहिँ अहिले उठ भने उठ, बस भने बस अवस्थामा त छ, डाउटै छैन। कुनै पनि बेला सरकारले कुनै पनि बेला हेर्नुहोस् व्रत टसल पर्यो भनेदेखि कुनै पनि बेला फौजदारी मुद्दा लगाऊ भने अधिकार पाइसकेका छ।
21: राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य पनि त खतरामा पर्छ नि त, फेरि अल्पपद बहुमत
20: भविष्य पोलिटिक्समा त मान्छे चाल चलेकै त भविष्य काम मात्रै काम विचार गर्छ, तत्कालको विचार गर्छ नि। तपाईँले चाहिँ नि सबैजना जङ्गबहादुर हुँदैन नि 104 वर्ष चलाउने, खोइ त आउँछ नि, 3 वर्षमै खतरा पनि हुन्छ नि त। त्यसैले अहिले रविलाई चाहिँ हेर्नुहोस् खतरा छ, उसले धेरै वर्ष यता विरोध चाहिँ नि बालन साहब गर्न सक्दैन, त्यो क्षमा गर्न सक्दैन, हेर्नु सोझै कुरा छ। त्यसैले अहिले भन्दा हेर्दाखेरि ओहो सहकारी मुद्दा झिक्दै गएको छैन, ओ राम्रो कुरा, तर मनी लन्ड्रिङ झिकेको छैन, हेर्नुहोस् झिक्न सक्दैनन्, त्यो चाहिँ इन्टरनेसनल हो त्यो कुरा, मनी लन्ड्रिङ झिकेको छैन रविको माथि। अब त्यसमा फौजदारी लाउन सक्ने अवस्था भइसक्यो, खतम खतरा भएन, सोलाई अध्यक्ष बनाउनु दिए पनि त्यो अध्यक्ष साँच्ची भन्नु सरकार हातीमा चाहिँ नि अलिक पावरले सुन्छ। अरू कुरा बताउँ, ऊ अस्ति इन्डिया गयो, भारत गयो, त्यो सरकारले समर्थन दियो त, तपाईँ हामीलाई रिप्रेजेन्ट गर्छ भने उसले के भन्थ्यो भने उहाँ जानुभएको त हामीलाई थाहा पनि छैन, उहाँ त प्रधानमन्त्री अफिस थाहा पनि छैन, उहाँ प्राइभेट बिजनेसमा गएको भन्थ्यो कि नि त, भनेदेखि त्यही बुझ्नुहोस् न कति यिनीहरू चाहिँ नि तालमेल कति मिलाएको छ कति मिलाएको छैनन्। फुटबल यताउता गर्छु भने तापनि भित्रभित्र गाह्रो छ भा, यो
21: रवि लामिछानेलाई थाहा छ, रवि लामिछानेको कोर्टमा फुटबल आउने निश्चित पनि त छ नि, त्यस्तै
20: होइन हुँदैन, असम्भव, उसको त त्यो आउने सम्भावना हुने बित्तिकै त सरकारले त फौजदारी मुद्दा ठोकिदिन्छ, हेर्नु सोझो कुरा छ, त्यो खतरा आइसक्यो। त्यसैले रविले यता टिफी गर्न सक्दैन, हो अध्यक्ष पद हो, गरोस् राम्रोसँग गरोस्, हामी पनि रविको समर्थनमा छौँ, हेर्नुहोस् म पनि भन्छु रविलाई बलियो बनाऊ भने, मैले पनि बार बार मिडियामा भने रविलाई बलियो बनाऊ भा, किन ऊ भने संस्थापक हो, मेन मान्छे ऊ हो, यी भाइलाई आगन्तुकहरू जुन आएका छन् पछि फल खान मात्रै आएका छन्, उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेम छैन, त्यही रविको हात बलियो बनाऊ, उनको जो ग्रुपलाई बलियो बनाऊ भने म भन्दैछु। तर अनफोर्चुनेटली यहाँ अब पदाधिकारी चयनमा हेर्नु होला, सबै डिपेन्ड गर्छ पदाधिकारी चयनमा कसको ग्रुपको मान्छे बढी आउँछ त्यो हेर्नु बाँकी छ।
21: यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद सर, नमस्कार,
20: थ्याङ्क यू।
21: उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरपाणी दीक्षित, आदरणीय श्रोता। आजको नेपाली बसमा पनि फेरि एउटा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
3: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
3: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
2: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
3: थप जानकारीको लागि 0-65-63-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
3: बिरामी परीक्षण,
7: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
7: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
7: शिरोधारा,
3: नस्य कर्म, जलनेति,
7: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
7: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
7: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0-65-63-483।
8: अब सुदन गुरुङमाथि चाहिँ अनुसन्धानको नाटक गरे जस्तो गरेर उनलाई तत्कालै उन्मुक्ति दिइहाल्ने, उनको प्रतिवेदन पनि साबित नगर्ने र अब सम्पत्ति शुद्धिकरणको मामिला यति गम्भीर मामिला हो, यसलाई के भनिन्छ भने इट इज नट ओन्ली द क्राइम अगेन्स्ट नेशनल फिनान्सियल अर्डर बट इट इज अल्सो क्राइम अगेन्स्ट इन्टरनेसनल फिनान्सियल अर्डर, अर्थात् यसले अन्तर्राष्ट्रिय प्रणालीलाई, अन्तर्राष्ट्रिय अर्थव्यवस्थालाई पनि एउटा खतरामा पार्दछ, जोखिममा पार्दछ, यसले अपराधको यसको एउटा अन्तर्राष्ट्रिय आयाम पनि छ र नेपाललाई अहिले चाहिँ खैरो सूचीमा राखेको छ र अस्ति भर्खरै पनि पेरिसमा भएको मिटिङले पनि नेपालको खैरो सूचीलाई कायमै राख्यो र अब नेपाल साँच्चीकै भन्यो भने, किनभने यहाँ के देखियो भने अब पिक एन्ड चुजको कुरा कहाँबाट आउँछ भने अब विष्णु पौडेलमाथि अनुसन्धान गरेको एउटा कुरा छ, तर अब रवि लामिछानेको मुद्दै फिर्ता लिँदैछ, उनका सबै अदालतमा सम्पत्ति शोधिकरणको मुद्दाहरू चाहिँ फिर्ता लिँदाखेरि अब सरकारको जुन सुशासनको जुन कुरा हो यो कति खोक्रो छ भन्ने कुरा देखिन्छ, अब वन रुल फर फ्रेन्ड एनदर रुल फर एनिमी भन्ने चाहिँ लोकतन्त्र हुँदैन।
9: यो देशबाट घोटाला त व्यापक भएको रहेछ नि त त्रिपाठी सर, हेर्नुहोस् न 26 अर्ब बिको दावी गरिएको छ घरानाका नाममा चाहिँ, अग्रवालदेखि लिएर चाहिँ आज होइन विभिन्न ग्रुपहरूदेखि गोल्छाहरूको चाहिँ नामहरू मुछिएका छन्। राज्य सत्तालाई नै प्रलोभनमा पारेर ललिपप चढाएर चाहिँ होइन राज्य सत्तै बिक्ने खालका स्थितिहरू पनि हुँदा रहेछन्। नेताहरूको आजको अकुत सम्पत्तिको स्थिति हेर्ने हो भने त 20 वर्षसम्म मन्त्री भएकोले पनि 1.5 करोड़ भन्दा बढी राज्यबाट लिन नसक्ने मान्छेका चाहिँ आज चाहिँ अर्बौंका सम्पत्ति जोडिए
8: त्यसमा त मैले मेरो कुनै अन्यथा भनेकै छैन। मैले कसैले उन्मुक्ति पाउँदैन नै भन्दछु, जिरो टलरेन्स नै हुनुपर्दछ भन्छु। जस्तो इन्टरनेशनल फिनान्सियल टास्क फोर्सले नेपाललाई यो खैरो सूचीमा राख्ने एउटा आधारभूत कारण के पनि दिएको छ भने नेपालमा राजनीतिक पद धारण गरेकाहरू, सार्वजनिक पद धारण गरेका व्यक्तिहरू उनीहरूले के भन्छ, पोलिटिकली एक्सपोज पर्सन अर्थात चाहिँ के छ भने जो पोलिटिकली हाई पोजिसन हायर गरे होल्ड गरेका व्यक्तिहरू छन् उनीहरूले चाहिँ अकुत सम्पत्ति आर्जन गरेका छन् र उनीहरूको प्रभावकारी अनुसन्धान पनि हुँदैन, प्रभावकारी अभियोजन पनि हुँदैन, जसले गर्दाखेरि नेपाललाई चाहिँ खैरो सूचीमा राखिसकेको छ र अब चाहिँ नेपाल चाहिँ धेरै चाँडो कालो सूचीमा पर्दैछ। र त्यसको एउटा कारण के पनि देख्यो भने अब जस्तो रवि लामिछाने लगायतको अब दर्जनौ व्यक्तिको थोकको भावमा मुद्दा फिर्ता लियो, यो त गम्भीर मामिला हो। र अब एकातिर चाहिँ केही व्यक्तिहरूलाई चाहिँ एउटा टार्गेट गरिँदैछ, मुद्दा चलाउने भनिँदैछ, तर केही व्यक्तिहरूलाई चाहिँ खुलेआम चाहिँ कानूनको प्रक्रियालाई मिचेर जस्तो सम्पत्ति शुद्धिकरणको अपराध चाहिँ एउटा अन्तर्राष्ट्रिय प्रकृतिको अपराध भएकोले यसलाई चाहिँ फिर्ता लिनै सकिँदैन भनेर नेपालले पनि कानून बनाएको छ। त्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कानून चाहिँ के हो भने यो चाहिँ फिर्ता हुन सक्दैन। तर अब रवि लामिछाने मात्र होइन, जीबी राई लगायतको अब कमसेकम 2-3 दर्जन व्यक्तिहरूको थोकको भावमा चाहिँ के छ भने मुद्दा फिर्ता लियो भन्दाखेरि अब यो जुन सरकारको जुन सुशासनको कुरा के देखियो भने यो चाहिँ एकतर्फी देखियो। अफकोर्स विश्व पौडीलाई अनुसन्धान हुनु हुँदैन भन्ने मेरो भनाइ नै होइन, कसैले पनि अनुसन्धान हुनुपर्छ, सबैले अनुसन्धानको दायरामा जो कोही पनि आउन सक्छ। तर एउटै कुरा के हो भने यो चाहिँ एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हुनुपर्छ, प्रमाणमा आधारित चाहिँ अनुसन्धान हुनुपर्छ र कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। यसमा चाहिँ पिक एन्ड चुज गर्न पाइँदैन, सेलेक्टिभ जस्टिस गर्न पाइँदैन, चयनात्मक चाहिँ अनुसन्धान र अभियोजन गर्न पाइँदैन। कानून समक्ष सबै समान छन् र कानून समक्ष एउटा समानताको जुन अवधारणालाई चाहिँ लागू गरिनुपर्छ र यसलाई चाहिँ के छ भने अब सत्तारूढ दलको व्यक्ति हुँदैमा त्यसले उन्मुक्ति पाउने, हामीले हेर्यौँ नि सुदन गुरुङको केसमा के भयो, एक्ज्याक्टली त सेम इस्यु वाज देयर। उनलाई चाहिँ के छ भने उनको त प्रतिवेदनै प्रकाशित गरिएन र जबकि उनको जुन अनुसन्धान गर्नको लागि जुन कमिटी बनाएको थियो ती सबै पिक एन्ड चुज थियो, ती सबै आफ्नै किनभने सम्पत्ति शुद्धिकरण विभागले किन उनको अनुसन्धान गरेर उनको अनुसन्धानको लागि किन छुट्टै छानबिन समिति बनाइयो, त्यो छानबिन समितिको प्रतिवेदन किन सार्वजनिक गरिएन, रवि लामिछाने लगायत जीवी राई लगायतको, जीवी राई त एकचोटि उपस्थित पनि भएको छैन, फरार व्यक्तिको पनि मुद्दा पनि चाहिँ के छ भने फिर्ता लिएको छ, उनले कुनै निवेदन पनि दिएका छैन, एकचोटि पनि कानुनी प्रक्रियामा उपस्थित पनि भएको छैन। भन्दाखेरि मैले एउटा कुरा के हो भने यो अहिलेको यो जुन सरकारको के देखिन्छ भने यो एकदमै एकतर्फी भयो, एकतर्फी भयो समान रूपमा। म त के भन्छु भने कोही पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। जस्तो सम्पत्ति सर्वेको कुरा आउँदाखेरि जब अहिले मन्त्री परिषदमा भएका व्यक्तिहरूले किलोका किलो सुनको सम्पत्ति विवरण आएको छ, त्यस कारण चाहिँ के हो भने अब विष्णु पौडेलको गरेको चाहिँ अफकोर्स अरू पौडेलहरूलाई पनि समाज दिनुपर्छ, अरू थापाहरूलाई, अरू गुप्ताहरूलाई, जम्मैलाई, जो छ सबैलाई चाहिँ दायरामा ल्याइनुपर्छ, कोही पनि चाहिँ

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607544।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिको लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 गते घोषणा गरेको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिएको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नुभएको हो। सोमबारको लागि तय भएको बन्द सत्र प्रति नै छनौटमा देखिएको विवादका कारण ढिला भएर हिजो दिउँसो 3:15 बजे मात्र बन्द सत्र शुरू भएको थियो। बन्द सत्रमा सभापति लामिछानेले राजनैतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वार्लेले अर्थ राजनैतिक प्रस्ताव, महामन्त्री कविन्द्र बुर्ला कोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लीमा अधिकारीले लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नुभयो। एसीपी चुनावबाट आउने 79 केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि शुरू भएको छ। केन्द्रीय सदस्यको उम्मेद्वार दर्ताको लागि 21,000 शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारले 1 प्रस्तावक र 21 समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनु पर्ने कार्यविधि छ। आयोगले आज बिहान 8 बजेदेखि मतदान शुरू गर्ने तयारी रहेको जनाएको छ। विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मंगलबार म्याथपको लागि अदालतमा पेश गरेको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरलाको इजलासबाट पहिलोपटक 7 दिनको म्याथप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौँ ल्याइएको थियो। यसैबीच एमाले पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाई गर्न माग गरेको छ।

0: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखेरिनी मुगलिन सड़क खण्डमा मंगलबार साँझ दुईवटा ठूला सवारी साधन एक आपसमा ठोकिँदा घाइते भएका दुवै चालकको पहिचान खुलेको छ। आबुखेरिन गाउँपालिका चार स्थित मर्स्याङटी जलविद्युत केन्द्रको पावर हाउस नजिकै साँझ सवा छ बजे मुगलिनबाट आबुखेरिनीतर्फ आउँदै गरेको मधेस प्रदेश 03-001-27-00 नम्बरको इन्धन बोक्ने ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको NA-5K-7775 नम्बरको मालवाहक डिब्बा ट्रक आपसमा ठोकिएर दुर्घटना भएको थियो। जिल्ला प्रहरीकाले तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार दुर्घटनामा परि घाइते हुनेहरूमा तेल ट्याङ्करका चालक लमजुङको सुन्दर बजार नगरपालिका 9 बस्ने 43 वर्षीय हरिबहादुर घरती र डिब्बा ट्रकका चालक धादिङको 9 विशी नगरपालिका 8 बस्ने 39 वर्षीय गौतम श्रेष्ठ रहेको जनाइएको छ। उपचारका लागि स्थानीय आबुखेरी अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ। सवारी दुर्घटनाले गर्दा अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखेरिन मुगलिन सड़क 3.5 घण्टापछि पूर्ण रूपमा सुचारू भएको छ। आबुखेरिन चार स्थित मर्स्याङटी जलविद्युत केन्द्रको पावर हाउस नजिकै हिजो साँझ दुईवटा ठूला सवारी साधन एक आपसमा ठोकिँदा पृथ्वी राजमार्गको मुगलिन आबुखेरिन खण्ड अवरूद्ध भएको थियो। पोखरा 26 रहेको अमर ज्योति माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गरेको छ। कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरूलाई अदालतले जनै 6 महिना कैद र 30,000 रूपियाँ जरिमाना गर्ने फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त राजल र डेली रत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो। दोषी ठहर हुनेहरूमा कास्की मालपोतका पूर्व प्रमुख अधिकारी सहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमा कुमारी थापा र सोम कुमारी नेपाली रहनु भएको छ। यस्तै नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकालाई पनि अदालतले सजाय सुनाएको छ। अमरज्योति माविको 3 रोपनी 3 आना जग्गा कृत्य गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुष 18 गते मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनु पर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकालाई अदालतले सजाय ठहर गरेको हो। काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो 3 महिनाको अवधिमा देशका 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको हो। विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार 2082 साल चैत 4 गते मोरङबाट शुरू भएको बर्ड फ्लू संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बाह्र, चितौन, नवलप्रासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चो गरी 11 जिल्लामा फैलिएको हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ठूलो संख्यामा पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको विभागले जनाएको छ। विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको जनाइएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी सहित 12 महोत्तरी, चितौन र नवलप्रासीमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू भएको जाउँ है पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजना गरेको 3 दिने प्रवर्तन यात्रा सौराह, भैरवा र पाल्पा पुगेर टुङ्गिएको हो। अभियानका क्रममा ती क्षेत्रका पर्यटन व्यवसायी र सरकारहरूसँग अन्तर्क्रिया र छलफल गरिएका छन्। भैरवमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटन प्रवर्धनका लागि सकारात्मक पुराहरूको प्रचार गर्नुपर्ने बताउनुभयो। पोखरा जस्तै भैरवाले पनि पर्यटनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने उहाँको धारणा थियो। उहाँले पर्यटनमा नकारात्मक कुरा भन्दा सकारात्मक पक्षलाई सबैले फैलाउनु पर्नेमा जोड दिनुभयो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यस अभियानको सफलता का बारेमा रोचक तथ्याङ्क सुनाउनु भयो। उहाँले यो अभियान शुरू हुनु अघि पोखरा आउने आन्तरिक पर्यटक हिस्सा मात्र 3% रहेको जानकारी दिनुभयो। अहिले सो संख्या बढ़ेर 50% पुगेको उहाँको भनाइ छ। नेपाली पनि पर्यटक हुन् भन्ने कुराको शुरूआत त्यसै अभियानले गरेको हो, सुवेदीले स्मरण गर्नुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा चितौन र लुम्बिनीलाई जोडेर पर्यटकीय त्रिकोणात्मक प्रवर्धन गरिने बताउनुभयो। उहाँले यी तीन मुख्य क्षेत्रका बीचमा पर्ने अन्य पर्यटक स्थलहरूमा पनि क्रमशः प्रवर्धन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो। यस्तै होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नु परेको समस्या बारेमा चिन्ता व्यक्त गर्नुभयो। भारतीय पर्यटकलाई सुरक्षाकर्मीले पैसाको विषयमा दुःख दिने गरेको भन्दै उहाँले यस्तो कार्य रोक्नुपर्ने माग गर्नुभयो। नवलपुरका किसानहरू यति बेला मकै भित्राउने चटारोमा छन्। व्यावसायिक रूपमा मकै खेती गरेका यहाँका किसानहरू मकै छोडाउने तथा सुकाउने काममा व्यस्त छन्। केही वर्ष अघिसम्म घरायसी प्रयोगका लागि मकै खेती गर्दै आएका यहाँका किसानहरू अहिले व्यावसायिक रूपमा मकै खेती गर्न थालेका छन्। कृषि विकास कार्यालय अन्तर्गत संचालित मकै बिउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजना र खाद्यान्न बाली प्रवर्धन कार्यक्रम मार्फत मकै खेती गर्ने किसानलाई विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउन थालिएपछि मकै खेतीप्रति किसानको आकर्षण गएको हो। कावसुती गैंडाकोट मध्यविन्दु र देवचुली नगरपालिकामा बढ़ी मात्रामा व्यावसायिक रूपमा मकै खेती गर्ने गरिएको छ। यहाँ वर्षमा दुई सिजन मकै खेती हुने गरेको छ। यस वर्ष मकै खेतीका लागि मौसमी पनि साथ दिए कारण उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ। पानी आवश्यक पर्ने समयमा वर्षा हुनु र मकै भित्राउने बेलामा वर्षा नहुँदा मकै भित्राउन सहज भएको मध्यविन्दु एक गुटचरीका किसान शेरबहादुर पुरीले बताउनुभयो। गोर्खाको चुनमुरी गाउँपालिकाले फिलिम लार्के पास पदमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चर मार्गमा निर्माण कार्य गर्न 9 दिनसम्म आवजात बन्द हुने भएको छ। आर्थिक वर्ष 82-83 को स्वीकृति वार्षिक योजना अन्तर्गत पदमार्ग स्तरोन्नति हुने भएकाले गाउँपालिका 3 झरना क्षेत्र र वार्ड नम्बर 5 को ड्याम क्षेत्रमा 9 दिनसम्म आवजात बन्द गरिएको हो। पदमार्गको काम प्रभावकारी रूपमा सम्पन्न गर्न असार 10 गतेदेखि 18 गतेसम्म पदयात्री र खच्चर आवजातमा पूर्ण रूपमा बन्द गरिएको चुनमुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी मनोज लामिछानेले जानकारी दिनुभयो। पदमार्गको उक्त अवधिमा युम पाइप जडान, रेलिङ निर्माण तथा अन्य संरचनागत सुधारको काम गरिनेछ। प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भन्नुभयो, निर्माण स्थलमा खच्चर तथा अन्य पदयात्रीको आवाजाही जारी रहँदा काममा अवरोध पुग्ने र दुर्घटनाको जोखिम समेत बढ़ने भएकाले अस्थायी रूपमा पदमार्ग बन्द गर्नु परेको हो। अत्यधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ। फ्रान्समा पछिल्ला केही दिन यता चर्को गर्मीपछि नदी नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ। ज्यान गुमाउनेमा धेरैजसो युवा उमेर समूहका मानिसहरू छन्। फ्रान्समा हिजो इतिहासकै सबभन्दा तातो दिन भएको छ। त्यहाँको दक्षिण पश्चिम क्षेत्रको एक शहरमा तापक्रम 44.3 डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख छ। विभिन्न 14 वटा ठाउँमा रेड अलर्ट जारी गरिएको छ भने आज यो अझै बढ़ने अनुमान छ। अत्याधिक गर्मीका कारण मानिसहरू नदी नहर र जलाशयमा हाम फालेर शरीर चिस्याउन बाध्य छन्। अधिकारीहरूले जोखिमपूर्ण ठाउँमा पौडी नखेल्न आग्रह गरेका छन्। यस्तै बेलायत, इटली, स्पेन, स्विजरल्याण्ड र बेल्जियम पनि अत्याधिक गर्मी भएको छ। कतिपय क्षेत्रमा विद्यालय बन्द गरिएका छन्। रेल सेवा प्रभावित भएको छ। पर्यटक स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। पेरिसको प्रसिद्ध आइफल टावर पनि अत्याधिक गर्मी कारण बन्द गरिएको छ। विशेषज्ञहरूका अनुसार यो गर्मी ओमेगा ब्लक नामक मौसमी प्रणाली कारण उत्पन्न भएको हो, जसले तातो हावालाई लामो समयसम्म एउटै क्षेत्रमा थुनिराख्दछ। वैज्ञानिकहरूले जलवायु परिवर्तन कारण यस्ता मौसमी घटना झन तीव्र र बारम्बार हुने चेतावनी दिएका छन्। फ्रान्सको मौसम विभागले यो अवस्था सन् 2003 को विनाशकारी गर्मीसँग तुलना गरेको छ। त्यसबेला युरोपमा गर्मी कारण झन्डै 80,000 मानिसको ज्यान गएको थियो। विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 को शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ। उहाँले खेलको 6 र 39 मिनटमा गोल गर्नुभयो। यसअघि रोनाल्डो विश्वकपका सबै 6 संस्करणमा गोल गर्ने पहिलो खेलाड़ी बन्नुभएको छ। पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोलरक्षक अब्दु बोहित निमो तोबको आत्मघाती गोल तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाएको बताइएको छ। यसअघि रोनाल्डोको विश्वकप गोल संख्या 10 पुगेको छ, जसले उहाँलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ। त्यस्तै समूह एल अन्तर्गत इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले 79% बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। दुई खेलबाट 4 अंक जोडेको इंग्ल्याण्ड नकआउट चरण नजिक पुगेको छ। यसबीच अहिले क्यानाडाको टोरन्टो स्टेडियममा पनामा र क्रोएसिया बीचको खेल जारी छ। आज बिहानै 7:45 मेक्सिको गुआडालाहारा स्टेडियममा डीआर कंगो र कोलम्बिया खेल्नेछन्। तनहुँको भीमात बजारमा आगामी असार 17 गतेदेखि 20 गतेसम्म 68 करोड़ कपफुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। पिरमी स्पोर्टस क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवश आलीले नेपालभरका क्लबहरूलाई सहभागिताका लागि खुल्ला गरिएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट उत्कृष्ट क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। अध्यक्ष आलीले भलिबल नेपालको राष्ट्रिय खेलका रूपमा लोकप्रिय बन्दै गएको अवस्थामा स्थानीय स्तरमा खेलाड़ी उत्पादन प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्न प्रतियोगिता आयोजन गरिएको जानकारी दिनुभयो। प्रतियोगितामा विजेता टोलीलाई नगद 1,11,068, उपभोक्ता टोलीलाई 77,068, तृतीय हुने टोलीलाई 44,068 तथा सान्त्वना स्थान हासिल गर्ने टोलीलाई 22,068 नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। खेल संयोजक सुनिल थापाका अनुसार प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन व्यक्तिगत विधातर्फ पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर 7 दिनभयो। तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाका लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067013425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
15: मोबाइल 98560055770।
20: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
21: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
22: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
24: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपराइटर सरोज पौडेल सम्भ,
15: मोबाइल 98563352 र 98066656586।
25: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।

0: शुक्लागंध केएफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
9: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
13: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
13: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स।

0: लागन्डकी चार बिपी चोक
1: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 65-570-225 मोबाइल 98-560-33-878 98-461-658
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
2: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्लागण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया सञ्चालक संगम बानिया फोन 0657-414-142 मोबाइल 98-560-23-128 र 98-462-14-726
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु
6: सम्पर्क 0654-414-221 मोबाइल 98-560-35-921
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
7: yes. यामा
8: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: हजुर, दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 10 गते बुधबार, ईस्वीसम्म 2026 जुन 24 तारीख सकसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:10 भने सूर्यास्त साँझ 7:04 हुनेछ। आज ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 मैले भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:36 काया कायरन, 6:37 नेपाली भह, 7:07 शुक्ला गण्डकी समाचार, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम्बीसीको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 अहिले शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1 नेपाली संगीतहरू, 1:00-2 लोकगीत संगीत, 2:00-3 विभिन्न गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4 फिल्म गीत संगीत, 4:00-5 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 लोक चौतारी, 6:30 नेपाल दर्पण, 6:30-7 विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8 मिलेको संगीतहरू, 8:00-8:30 विभिन्न गीत संगीतहरू कार्यक्रममा स्थान दिने गर्छु। 8:00-9:00 विभिन्न नेपाली सेवाको साँझ भर्ख, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। हेर थियो दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी प्रसाद हुन पार रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा मासे चुचे चोलाली लुले लोवा दिन लाभदायक रमन्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवस्था दिलाउन सक्छ। मेहनत जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै अधिकपूर्ण सम्मान प्राप्त हुनेछ भने आफन्तको साथले आशा जगाउनेछ। गृहस्थ सुखद र यात्रा रमाइलो रहनेछ। काम भन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजय भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने काम भन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल कामहरू समय सम्पादन हुनेछ। पुरुषार्थीले कामको मनोबल शत्रुको मनोबल कमजोर पार्न सक्छ भने पहिले विरोध गर्नेहरूले मित्रताको हात अगाडि बढाउनेछन् भने दिगो फाइदा हुने काममा प्रारम्भ गर्न सकिनेछ। मिथुन राशि। मिथुन राशिमा मासे काकीको गङ छकीको प्रतिशत नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले वनस्थितिलाई बदल्नेछ भने पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिलाउन सकिनेछ। गुजनको सुझाव र सन्तानको सहित फल लाभदायक हुनेछ भने अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय हुनेछ भने थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। कर्कट राशि। कर्कट राशिमा मासे हे हो हे हो डाडी डो डे डो हल्लाको विश्वास गर्दा धोका काम बिग्रन सक्छ। आज अरूलाई दिने नभए भित्राउने समय छ। दिनको धन दिएको धनमाल पछि आफैले आवश्यकता पर्न सक्छ। पुरानो सम्झौताहरू नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनको सुझाव श्रोतले गर्दै आवश्यक लाभहरू हुनेछन्। सिंहराशिमा मेमो मेमो टाटी टुटी आठले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहीहरूले काममा उत्साह जगाउनेछ। रोकिएको कामहरू बनेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ भने प्रतिस्पर्धालाई पनि पछि पार्न सकिन्छ। कृषिमा चापको कामको चापहरू र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कन्या राशि। कन्या राशिमा मासे टोप पिपुसँग थापेको मेहनतले मान सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता हुनेछ। भोलि र विचारका प्रशस्तहरू पर्नेछन्। बुद्धिको उपयोगी विद्या धन आर्जन हुनेछ भने सानो परिणामले काम बन्नेछ। सहयोगले साथ दिनेछन् भने तालिमिक काम गरेर धेरैको उपकार गर्न सकिनेछ। मेहनतले नामदाम र इनाम हात पर्न सफल भइनेछ। तुला राशि।
सुरुवातमा माग्छ र रिरो रेरो तार्ती तुर्ते मेहनतीहरूको काममा पूर्ण हुनेछ भने लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगभगले बौद्धिक क्षेत्र फराकिलो भन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ भने पहिलेको सफलताले हौसला जगाउनेछ। व्यवसायमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि घसिनेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अवसरले खोजेको खोजीमा केही दौडुक गराउला। आपसमै खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्त भेटिनेछन्। शुभचिन्तकहरू जुड्नाले अप्ठ्यारो खानेका कामहरू सम्पादन हुनेछन् भने विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ भने खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अगाडि बढ्न सक्छ। धनराशि धनराशि मान्छ एयो भवि बुध फा डबे आय आर्जनका स्रोतहरू बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ भने दिगो काममा लगानी गर्ने मौका छ तर उपलब्धि हात पार्न बढी श्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देखिँदैले काम तोलाउनु पर्ला। आफ्नो उपलब्धि अरूले दावी गर्न सक्छन्। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने हुन सक्छ। मकर राशि मकर राशिमा चाहिँ भोज जेखेको खेको गाडी विशेष काममा जग बसाउने अवसर छ। मेहनत प्रति जिम्मेवारी दिलाउनेछ भने पद तथा प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन् भने टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त फेला पर्नेछन् भने चुनौतीहरू हर्नेछन् भने विभिन्न अवसरले पछाउनेछन्। कर्मयोगले मन प्रफुल्लित गराउनेछ। कुम्भ राशि कुम्भ राशिमा गुमिएको शासी सुशेषद गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। रोकिएका काममा दोहोरेर प्रयत्न गर्नुहोला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइहाल्ला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने सकिनेछ भने भौतिक साधन जोड्नेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। अन्तिममा मिन्दासी मिन्दासनमा आशा दिदु सचिव परिवन्धले समस्या निम्ताउन सक्छ। गोपनीयता बाहिर नानीले समस्या पर्नेछ। स्वास्थ्यका लागि आधारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल कामहरू गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारा परिस्थितिहरूमा पनि केही कामहरू बन्नेछन् भने आय स्रोत अलिक कमजोर बन्नेछ भने फजल खर्च पनि बढ्न सक्छ। राशिफलमा जे जस्तो भने तपाईँ भाग्य भन्दा कर्मसास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको राशिफलको चाहिँ नेपालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल असार महिनाको 10 गते बुधबार राजतन्त्र दस जन्मदिन परेको छ। तपाईँहरू जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आठ चालिका र तपाईँले छाएका काम गर्दा हो। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय

यता अपराह्न श्रीमती दाजुभाइ साथीसँगै आफ्ना बन्धकै कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँहरूलाई पाइ परेको समय तपाईँहरूले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका शुभकामनाहरूलाई टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूले सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.9 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेस त नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ। प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
3: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
2: शिरोधारा,
3: नस्य कर्म, जलनीति,
2: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
4: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका धुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087719142।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: आमामामा होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको
1: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 324
5: शुक्ला गण्डकी एफएम 97.6
2: प्रसन्न होमवर्क देखाऊ त
6: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
8: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43 40
9: कृषि विकास कार्यालय तनहुँको अनुरोध
10: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
9: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
10: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
10: थप जानकारीको लागि 0-65-5-63-130
9: कृषि विकास कार्यालय तनहुँ दमौली
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
12: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560 22938 र 9908 22938।
12: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

आदरणीय श्रोतागण, वर्तमान समाजमा विद्यमान सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिको विरुद्ध नयाँ जनवादी संस्कृतिको पक्षमा अविरल संघर्ष गर्दै जनतासँग जुझारू एकता कायम राख्न अनेरा सोभिउ छैठौंको 11 राष्ट्रिय सम्मेलनको सु अवसरमा रक्तिम सांस्कृतिक अभियान प्रस्तुत गर्दछ जनवादी गीतहरू।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
3: कहाँ छ पुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
4: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाउन
5: हो त सानो नपर्ने सिङ्गो बनाइसका पनि हो
6: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउने कानुनी अपराध हो डरेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
7: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
9: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
8: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
10: चिकन ससेज बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 560 28 587
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
15: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
16: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
17: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्प पोस्टोक
16: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 560 124
4: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ सेयर गरिदिउँ कि क्या हो
5: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
7: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
18: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
19: ओमकार
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार
18: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
18: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334
20: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
21: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
20: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
22: भर्ना खुल्यो
23: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
22: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
23: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
22: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
23: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
22: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
23: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
22: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
23: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
22: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
23: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712
24: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
25: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने
24: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
25: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ अरू टेलर्स जस्तो हो र भने
24: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो
26: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
27: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 9841080 दमौली शाखाको लागि सम्पर्क 9807-13425
28: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
29: हो
5: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
28: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
25: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
25: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
27: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: मनसुन कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव अबलमा कोलम्बिया र डीआर कंगो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कंगो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म छवटा खेल हुने नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो 2079 सालको असार 7 गते घोषणा गरेको राजसभाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नु भएको हो अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिलो भएर हिजो दिउँसो 3:15 बजेपछि मात्र शुरू भएको थियो यसैबीच चुनावबाट आउने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि शुरू भएको छ 79 केन्द्रीय सदस्य पदका लागि 400 भन्दा धेरैको उम्मेद्वारी परेको आयोगले जनाएको छ अहिले बिहान 9 बजेदेखि मतदान शुरू गर्ने तयारी रहे पनि व्यवस्थापकीय कामका कारण ढिलाइ भएको छ निर्वाचन आयोगले शर्टलिस्ट नै निकाल्न सकेको छैन खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनु पर्ने हुन्छ सबै प्रक्रिया सक्दा केही ढिला हुने आयोगले जनाएको छ 80 भोटिङ मेसिन प्रयोग हुनेछन् मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा 20 मिनट लाग्ने भएकाले सबैले मतदान गर्न समय लाग्नेछ पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको चुनाव हुनेछ राजसभामा 19 पदाधिकारी र 151 सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ देशभरका पालिकाले धमाधम आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित पालिकाहरूले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म 64 पालिकाले बजेट सार्वजनिक गरिसकेका छन् धेरै पालिकाहरूले आज बजेट सार्वजनिक गर्दैछन् असार 10 गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धी गाउँ वा नगर सभामा पेश गर्नुपर्छ बजेटमाथि कार्यतालिका बनाई 15 दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ सुझाव सहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारण सहित सभामा 5 दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ लगातार चर्को गर्मीको चपेटामा परिरहेको पश्चिम तराईमा आज पनि गर्मी कायमै रहने मौसमविदको अनुमान छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा चर्को गर्मी हुने अनुमान सार्वजनिक गरेको छ तातो लहरका बेला हावा तातो चल्दा जनजीवन थप प्रभावित हुन्छ महाशाखाले तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका ठाउँका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ अहिले कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही ठाउँमा मनसूनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अरू क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एक दुई ठाउँमा सामान्य पानी परिरहेको छ आज दिउँसो देशका हिमाली र पहाड़ी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मौसम सफा रहने सम्भावना छ कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ चरा तथा पक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा देखिएको छ पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा फैलिएको छ झापा मोरङ सुनसरी महोत्तरी बारा चितौ नवलपरासी काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,000 858 पंक्षी र 9,89,313 अण्डा र 1,95,485 किलो दाना नष्ट गरेको विभागले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेका केही ठाउँमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भए पुनः निसंक्रमण गरेर मात्र भित्र्याउने जस्ता कार्य गर्नुपर्दछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय चितौनले भरतपुरमा रहेको लर्ड्स प्लाजा होटललाई 3,00,000 रूपियाँ जरिवाना गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलले गुणस्तरहीन खानेतेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्य वस्तु बिक्री गरेको पाइएपछि कार्यवाही गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुदन गुरूङ त्यही होटलमा बस्नु भएको थियो। होटलमा खाजा खाने क्रममा उहाँले मगाएको अमलेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराउनु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको दावी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनु भएको हो। सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेका उहाँको भनाई छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले पनि अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो, तर अरू सरकारी अस्पतालमा भने पुगेका बिरामीहरूले खोप नपाएको बताएका छन्। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनु पर्दछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको समुद्री निकाय आईएमओले हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकहरूको उद्धार कार्य शुरू गरेको छ। अमेरिका, इरान, खाड़ी क्षेत्रका तटीय देशहरू र सिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको छ। स्विजरल्याण्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि यो मार्ग खुला भएको हो, तर चलिरहेको शान्तिवार्तामा आणविक कार्यक्रमको निरीक्षण र हर्मुजको व्यवस्थापनबारे मतभेद कायमै छ। वार्ताकारहरूले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौता भएमा इरानले हर्मुजमा कुनै पनि शुल्क वा अवरोध सृजना गर्न नसक्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उच्चस्तरीय आणविक निरीक्षण अस्वीकार गरेको दावी गर्नु भएको छ, तर इरानले त्यसलाई अस्वीकार गर्दै कुनै स्पष्ट सहमति नभएको जनाएको छ। ट्रम्पले निरीक्षणमा अवरोध आए थप वार्ता रद्द गर्न सकिने चेतावनी दिनुभएको छ। आणविक निरीक्षण, क्षेपास्त्र कार्यक्रम र क्षेत्रीय सुरक्षाका विषयमा दुई देशबीच अझै गम्भीर मतभेद कायम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर फिफा विश्वकपमा अहिले कोलम्बिया र डीआर कंगो बीचको खेल भइरहेको छ। यसअघि सम्पन्न खेलमा क्रोएसियाले पनामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ। लगातार दोस्रो हारसँगै पनामा अंकविहीन बनेको छ। यसअघि घानासँग 1-0 पराजित भइसकेको पनामा विश्वको बाटो बाहिरिएको छ। यस्तै समूह एल अन्तर्गत इंग्ल्याण्ड र घाना बीच गैराती भएको खेल गोलरहित बराबरीमा सकिएको हो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लियो। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भए। यस्तै आज रातीदेखि भोलि बिहानसम्म विश्वकपमा 6 खेल हुँदैछन्। राति 1:15 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एण्ड हर्ज गोविना र कतारले खेल्दैछन्। यस्तै भोलि बिहान 4:15 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान 6:00 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिको सभापतिमा रवि लामिछाने निर्विरोध। 79 केन्द्रीय सदस्यको लागि 400 भन्दा धेरैको उम्मेद्वारी। मतदान शुरू हुन केही ढिलाइ हुने। 64 पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट। धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मसान्तसम्म पारित गरिसक्नुपर्ने। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने। सतर्कता अप्नाउन महाशाखाको आग्रह। मनसून कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकको उद्धार शुरू। अमेरिका र इरानबीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै। र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कंगो बीचको खेल चल्दै आज रातीदेखि बिहानसम्म 6 हुने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहक
6: शुक्ला गण्डकी एफएम 97.6।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 98166-34372।
10: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा। पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0654142121। मोबाइल 98565-935921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290। मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
16: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, आल्मुनियम, सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0 65 414 142 मोबाइल 98 560 23 128 र 98 462 14 726।
20: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
21: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
22: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
23: रिमाल हार्डवेयर सम्पर्क 0 65 414 245 0 65 414 345।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
20: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो।
25: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
24: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथै संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
28: विगत लामो समय देखि दुलेगौडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
29: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 414 194 मोबाइल 98 560 20 630।
26: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
30: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
31: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
30: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
31: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
32: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
30: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
33: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
34: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
35: हजुर दान गरौ।
36: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
37: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
35: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
36: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्था नहुं।
0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-058-00-8।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेला पार गर्दै
6: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
5: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोकताङ गीतिको अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्भीर्यको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मीनाभूषण संसारी उद्योगले दुलेखौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू र संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएको छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओम मीनाभूषण संसादी उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी रहेका छौं बुधबारको बसैमा। बुधबारको बसैमा तपाईँहरूको भाषा मौलिक अनि सांस्कृतिक लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ। सबैजना आफ्नो घर आइसिकामा व्यस्त हुनुहुन्छ होला। जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नुहोला भन्न चाहन्छु। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नुहोला भन्न चाहन्छु। विशेषता आज हामी सुमधुर मौलिक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। समय अवधिहरू सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा हुने कार्यक्रममा पहिलो लोक सांगीतिक कोशेली स्वरूप तपाईँहरूको माझमा यो सुमधुर ठाडो भाकालाई स्थान दिन्छु। सुखी माया भनिरहेको छ। यसमा आवाज रहेको छ कुलेन्द्र विश्वकर्मा र मञ्जु विश्वकर्माको, लय शब्द दीपक घिमिरेको रहेको छ यति बेलाको।

त्यो सुमधुर र मौलिक ठाडो भाका मन्तबारको माझमा स्थान दिइसके सुखी माया भने रहेको थियो। कुलेन्द्र विश्वकर्मा र मन्जु विश्वकर्माको आवाजमा रहेको थियो भने लय शब्द दीपक घिमिरेको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके, फेरि पनि अर्को सुमधुर लुकभाकालाई कार्यक्रममा स्थान दिन्छु। श्यामो भनिरहेको छ, यो चाहिँ झ्याउरे भाका हो, यसमा आवाज रहेको छ रेशम ओली र दीपिका बोयम्बु मगरको आवाजमा रहेको छ। अन्य साथीहरूको आवाज रहेको छ, सागर बाजुराली र भरत शाहीको आवाज रहेको छ भने लय शब्द टीकाराम तपाई रेशम ओलीको रहेको छ। यति बेला

हजुर, सुमधुमा काम अन्तपरको माझलाई स्थान दिइसके झ्याउरो भाका रहेको थियो श्यामो भन्ने, यसमा आवाज रहेको थियो रेशम ओली र दीपिका बैम्बु मगरको आवाजमा रहेको थियो, अन्य साथीहरूको पनि यसमा आवाज रहेको थियो सागर बाजुराली र भरत साईको रहेको थियो भने नयाँ शब्द टीकाराम चपाई र रेशम ओलीको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु, फेरि पनि अर्को सुमधुर लुगाकालाई स्थान दिन्छु। अर्को सुमधुर लुगाका रहेको छ, यो भाका चाहिँ कौरा भाका रहेको छ, यसमा आवाज रहेको छ पवन गुरुङ र देवी घटी मगरको आवाजमा रहेको छ भने शब्द काजी भण्डारी र शीतल गुरुङको रहेको छ तारा जस्तै भनी यस्तो मधुर कौरा भाका।

हजुर, यसो मधुर कौरा भाकाले मैले कार्यक्रममा स्थान दिए तारा जस्तै भनिरहेको थियो पवन गुरुङ र देवी घटी मगरको आवाजमा रहेको थियो उनलाई शब्द काजी भण्डारी र शीतल गुरुङको रहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज भने हामी रहेका छौ बुधबारको बसाईमा तपाईँहरूको माझमा यिनै सुमधुर मौलिक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा रहने गर्दछौ र विभिन्न दिन फरक फरक ढंगले प्रस्तुत हुने गर्दछ। यति बेलाको क्रममा भने अर्को सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु। सुमधुर भाका रहेको छ सालैजो भाका, यसमा आवाज रहेको छ संजय थापा मगर र देवी घाटीको आवाजमा रहेको छ भने लय शब्द संजय थापा मगरको रहेको छ। दुनिया सारा भन्ने सुमधुर सालैजो भाका स्वीकार्नुहोस्।

भाका दुनिया सारा भनिरहेको थियो। तपाईँहरूको भाषा मैले सान्दिसके। यसमा आवाज रहेको छ सञ्जय थापा मगर र देवी घरतीको आवाजमा रहेको थियो। मलाई सदा सञ्जय थापा मगरको रहेको थियो। यो सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसके। आज भने नै सुमधुर लुकभाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै अब भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। दिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेनाभूषण सुन चाँदी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेशदेखि विदेशसम्म रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै र फेरि पनि एकमुष्ट रूपमा हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेनाभूषण सुन चाँदी उद्योगलाई र स्वदेश र विदेशमा रहेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जान जाँदै पनि आकाशैमा भन्ने सुमधुर सोरठी भाका रहेको छ। यसमा आवाज रहेको छ छवि रासकोटी मगर र देवी घरती मगर चन्द्र बहादुर घरती मगरको आवाजमा रहेको छ भने लय शब्द प्रेम बहादुर मगर र नरेन्द्र वियोगीको रहेको छ। यो सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी बस्छु भने सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी 97.10 मेगाहर्ज जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 58 00 08।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 78 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। राजसभा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापति लामिछाने मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछाने मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 गते घोषणा गरिएको राष्ट्रपतिका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित भन्नुभएको हो। अस्ति सोमबारका लागि तय भएको बन्द 17 प्रतिनिधि छनौटमा देखिएको विभागका कारण ढिला भएको हो। 900 जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्ममा राष्ट्रपतिको निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन। खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनु पर्ने हुन्छ, तर आयोगले उम्मेद्वारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको प्राविधिक नवराज पाण्डेले जानकारी दिनुभयो। मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा 20 मिनट लाग्ने आयोगले जनाएको छ। 900 केन्द्रीय सदस्य पदका लागि 400 बढ़ीको उम्मेद्वारी परेको छ। मतदाता करिब 4500 हाराहारीमा छन्। यदि सबैले मतदान गरे भने करिब 15 देखि बढ़ीमा 20 घण्टासम्म लाग्ने आयोगले जनाएको छ। आयोगले मतदानका लागि 2 वटा प्रक्रिया अवलम्बन गरेको छ। प्रवासका लागि एपबाट हुनेछ। चरा तथा पंक्षीहरूमा लाग्ने अति संक्रमित भाइरल लुक ब्लड फ्लू यस वर्ष अहिलेसम्ममा 11 जिल्लाका 82 ठाउँमा देखिएको छ। पशु सेवा विभागका महानिदेशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत्र 4 गते मोरङ जिल्लामा देखिएको ब्लड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको हो। फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएमा पुनः निसंक्रमण गरेर मात्र भित्राउने जस्ता कार्य गर्नुपर्दछ। यस्तै काग लगायत जंगली पंक्षीहरू घरपालुवा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर पंक्षी पालन गर्नुपर्दछ। पंक्षीको उत्पादनको सारपुसार गर्दा अनिवार्य रूपमा भेटनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ। फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति करिब 9:10 शव फेला परेको हो। मृतक पोखरा महानगरपालिका 15 राम बजार बस्ने 19 वर्षीय अमर थापा छेत्री हुन्। उनी साँझ 7 बजेतिर पोखरा स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए। घटनाको जानकारी पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गाडीका गढ़ कास्कीबाट गोताखोर सहितको टोली परिचालन भएको थियो। टोलीले तालमा खोजी गर्ने क्रममा करिब 25 मिटर गहिराईबाट अमरको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले यसबारेमा जानकारी गराउनु भएको हो। तनहुँको ब्यास नगरपालिकाले स्थानीय जल सम्पदा र जलीय जैविक विविधताको सुरक्षाका लागि कड़ा कदम चाल्ने भएको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका नदी ताल पोखरी तथा तलैमा पाइने जलचर र जलीय जैविक विविधताको संरक्षणमा सहयोग गर्न नगरवासीहरूलाई अपील गर्दै कानूनी प्रावधान उल्लंघन गरी कार्यवाही गर्ने चेतावनी दिएको छ। जलस्रोत र जलचरमा आश्रित समुदायको जीविकोपार्जन प्रबन्धन गर्न तथा जलचक्रसँग जोड़िएको सांस्कृतिक अन्तर सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले नगरपालिकाले ब्यास नगरपालिकामा जलचर तथा जलीय जैविक विविधता संरक्षण 2081 जारी गरिसकेको जनाएको छ। नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार जल सञ्चालन ऐन 2074 दफा 102 बमोजिम यो कानून निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो। प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार नादी र सेती नदी सहित नगरभित्रका कलेस्ती शब्दे साँगे बुल्दी रिस्ती खीर खाडी जस्ता नाला खोला तथा ताल पोखरीमा पाइने रैथाने प्रजातिका माछाहरूको वंश संरक्षण गर्न विशेष निगरानी थालिनेछ। अनुगमनका क्रममा रैथाने जलचरको विनाश हुने गरी प्रतिबन्धित र गैर कानूनी कार्य गरेको पाइएमा इम्बोजिन कडा दण्ड सजाय गर्नेछ। पानीमा करेन्ट प्रवाह गर्ने रासायनिक वा विषालु औषधिको प्रयोग गर्ने, बम तथा अन्य विस्फोटक पदार्थ पड्काउने, तोकिएको मापदण्ड विपरीतका मसिना जाल प्रयोग गरी माछा मार्ने प्रक्रिया पूर्ण रूपमा प्रतिबन्ध र दण्डनीय बनाइएको छ। नयाँ ऐन अनुसार रात्रिकालीन समयमा माछा मार्न नपाइने र खोला तथा ताल किनारमा फोहोर फाल्ने सरकारले पानी प्रदूषित बनाउन समेत रोक लगाएको छ। मुख्य गरी माछाको प्रजनन अवधि मानिने असारदेखि भदौसम्ममा माछा मार्ने कार्य पूर्ण रूपमा निषेध गरिएको नगरपालिकाद्वारा मंगलबार जारी गरिएको सूचनामा उल्लेख छ। नदी अन्य पेसा र व्यवसायमा आश्रित घुमाल माझे दराई बोटे लगायतका रैथाने समुदायहरूलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविको उपार्जन र दिगो माछा पालनतर्फ उन्मुख गराउन नगरपालिकाले विशेष योजना अघि सारेको छ। यसका साथै अनुमति प्राप्त जालको प्रयोग गर्न, प्राकृतिक बाहप रोक्ने कार्य बन्द गर्न र स्थानीय विद्यालय एवं युवा क्लबहरू सहभागी गराई संरक्षणका कार्यशालाहरू सञ्चालन गर्न समेत आह्वान गरिएको लम्साले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ। यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ। यस्तै स्वदेशी प्रविधि मार्फत अत्याधिक कम्प्युटर क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ। जर्मनको ह्याम्बर्गमा आयोजित प्रमुख कम्प्युटर सम्मेलन आईएससी 2026 सार्वजनिक गरिएको चर्चित शीर्ष 500 सूचीमध्ये लाइन साइन नामक चिनिया प्रणाली शीर्ष स्थानमा पुगेको हो। सन् 2017 पछि पहिलोपटक कुनै चिनिया सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो। सन् 1993 वर्षमा दुईपटक सार्वजनिक हुँदै आएको शीर्ष 500 सूचीलाई विश्वका कम्प्युटर शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचीका रूपमा हेरिन्छ। लाइन साइनले यस अघिको शीर्ष स्थानमा रहेको अमेरिकी ऊर्जा विभाग अन्तर्गतको एल क्याप्टिन सुपर कम्प्युटरलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो। चिनिया सहर सेन्जेमा रहेको यो मेसिनले निरन्तर कार्य सम्पादनमा 2.2 एक्सा प्लस गति हासिल गरेको छ। एक्सा प्लसले कम्प्युटरले एक सेकेण्डमा गर्न सक्ने कणाको संख्या मापन गर्दछ। यद्यपि अमेरिका अझै पनि शीर्ष 4 मध्ये 3 स्थानमा रहेको छ। क्यालिफोर्निया स्थित लरेन्स लिबर मोर राष्ट्रिय प्रयोगशालामा रहेको एल क्यापिटन दोस्रो स्थानमा छ। युरोपमा जर्मनीको जुपिटर बुटर प्रालीले शीर्ष 5 स्थानमा बनाएको छ। हवस्, हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल news@shukl agandaki@gmail.com
2: Shukla Gandaki FM 97.6
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त, नि त सुनु नपर्ने सिङ्गो बनी सका पनि हो।
5: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउनु कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: हाम्रो मोबाइल पसल धुलेगौडामा
8: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
7: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
9: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
7: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, सेयर गरिदिउँ कि क्या हो?
11: पक्नुहोस् नानी,
4: जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
11: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
14: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
13: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65570225, मोबाइल 98563338, 98461565।
15: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
16: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
17: हो र?
16: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
17: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
16: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
17: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
16: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड,
19: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
20: बिरामी परीक्षण,
19: निशुल्क औषधि वितरण,
20: प्रयोगशाला सेवा,
19: पञ्चकर्म, पूर्व कर्म,
20: बस्ती कर्म,
19: शिरोधारा,
20: नस्य कर्म, जलनीति,
19: छार सूत्र सेवा,
20: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
19: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
20: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
19: अग्निकर्म, मर्म चिकित्सा,
20: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658-63-483।
21: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभिसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
22: तर महँगो होला नि?
21: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभिसीका झ्याल ढोका।
23: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही अल्मुनियम, अब युपिभिसी को साथमा।
23: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही युपिभिसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98-65-22-938 र 98-28-22-938।
0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
0: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
0: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
25: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
26: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
25: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
26: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
25: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
26: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
25: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
26: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
25: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
26: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0-65-571-240।
27: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
27: प्रोप्राइटर रोशनी श्रेष्ठ।
4: मोबाइल नम्बर 9827109466 र 9840694543।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
10: अब सुन्नुहोस् पूरा समाचार।
27: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
27: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
27: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मद्यपान र धूम्रपान सेवन नगरौं।
27: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0635414377 र 9856443443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
28: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
29: Come on, everybody. Hello, Shukla Gandaki.
28: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6. A complete console.
30: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस वेनेसडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको यस एपिसोडमा रहेर चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरू दिएर उपस्थित भइ नै सकेको छु र सँगसँगै आज चाहिँ हामी टपिक स्पेसलमा रहेर कुराकानी गर्ने दिन। अब तपाईँले आफ्नो विचार होइन धारणा के छ त त्यो राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र अब आजको टपिक भनेको चाहिँ डिजिटल ठगी चाहिँ एकदमै बढ़िराखेको छ होइन, यसबाट बस्नको लागि चाहिँ हामीले के गर्नुपर्छ होला तपाईँलाई के लाग्छ त्यसबारेमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ। अब अहिले चाहिँ वर्ल्ड कप चाहिँ चलिराखेको छ नि त, अब यो हुँदै गर्दाखेरि चाहिँ अब बढी मात्रामा अब विभिन्न साइडबाट चाहिँ हामीले हेर्नु मिल्छ भनेर पनि भनिराखेको छ। अब त्यही भएको भएर पनि तपाईँले चाहिँ आफूलाई के राख्छ त होइन, अब आफ्नो विचारधारा चाहिँ के छ त त्यो राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब बढी मात्रामा चाहिँ थोरै पैसामा नै तिर्न सकिन्छ अथवा भन्दै विभिन्न अनलाइनका साइटहरू चाहिँ आइराखेका पनि छन् नि त। अब त्यही भएको भएर पनि अब तपाईँले चाहिँ यसबाट जोगिनको लागि होइन हामीले चाहिँ के गर्नु आवश्यक होला त होइन, सचेत बन्नको लागि चाहिँ के गर्नु पर्ला, हाम्रो भूमिका चाहिँ के हुन्छ त यसबारेमा चाहिँ आज हामी कुराकानी गर्ने नै छौं। अब तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। र कार्यक्रममा जोडिन सक्नुहुन्छ 98422 72911 र 98066636111 बाटो भएर चाहिँ जोडिनु होला। र अब गाउँघरतिर लगायत अब जता पनि रोपाई हुन्छ त्यतातिर त अब रोपाईमै व्यस्त हुनुहुन्छ होला होइन सबैजना। अब के कस्तो कामहरू चल्दैछ तपाईँको ठाउँतिर, दिउँसो कामको योजनाहरू चाहिँ के बनाउनु भएको छ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिँदै गर्नु होला। र प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमको प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल अनि इलेक्ट्रोनिक्सले। र मोबाइल सम्बन्धी कुनै समस्याहरू देखिएका छन् सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल अनि इलेक्ट्रोनिक्समा है, गएर त्यहाँ सेवा सुविधा चाहिँ तपाईँले लिन सक्नुहुन्छ, जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ यति बेला भने लौ सुन सुन बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भनेरलाई सम्पूर्णको लागि लौ सुन सुन बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ है र अब चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ 98 4 22 72 9 11 र 98 66 36 36 11 को बाटो भएर रहेको बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गीत रहेको छ हाँसी हाँसी लजाउने बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हाँसी हाँसी लजाउने बोलको यो गीत मैले राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु, जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म, गीत रहेको छ हर योग होस् बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु. गीत रहेको छ सानो छँदा सुनेको थिए बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त.

0: শুক্লাগন্ধ কেএফএম 97.6।
1: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दुले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 9846067645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
7: टिचर। मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0635414484, मोबाइल 9856033384 र 9856067988।
9: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0635709। चार मोबाइल नंबर 98460-61268
13: 98560-61268
18: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
19: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
18: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोर माइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
19: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
18: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
20: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
19: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031
21: भर्ना खुल्यो
22: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
21: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
22: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
21: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
22: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
21: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
22: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
21: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
22: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
21: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
22: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
23: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
24: बिरामी परीक्षण
23: निशुल्क औषधि वितरण
24: प्रयोगशाला सेवा
23: पञ्चकर्म पूर्व कर्म
24: बस्ती कर्म
23: शिरोधारा
24: नस्य कर्म जलनीति
23: छार सूत्र सेवा
24: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
23: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
24: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
23: अग्निकर्म मर्म चिकित्सा
24: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0565634383

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 11 बज्यो।

0: अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेकसँगै 11 बजेको टाइम चेक पछि स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त राखेको नै छु है। र आज चाहिँ हामी टपिक स्पेसलमा रहेर कुराकानी गर्नेछौँ भनेर पनि भनिराखेको नै छौ। र आजको मेन टपिक भनेको चाहिँ डिजिटल ठगीबाट बस्नको लागि चाहिँ होइन, हामी सचेत बन्नको लागि चाहिँ के गर्नुपर्छ होला भन्ने चाहिँ रहेको छ। अब तपाईँले आफ्नो विचार राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ 98-4-22-72-911 र 98-0-66-36-111 बाटो भएर है। र यति बेला भने कोही साथी हुनुहुन्छ हाम्रो स्टुडियोको लाइनमा, कहाँ बाटोको हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो हजुर दर्शन, नमस्ते। नमस्कार हजुर।
0: हजुर दर्शन नमस्ते। नमस्कार दिदी, संसारमा हुनुहुन्छ होला क्यारे है?
1: हजुर एकदम ठिकठाक
0: जाति नै छु। अनि हजुर हामी पनि एकदमै ठिकठाकै छौँ, जाति नै छौँ भन्नु पर्यो। अनि खाना त खानु भएको छैन होला है?
1: हजुर बाँकी नै छ।
0: हजुर के कस्तो काम गर्दै हुनुहुन्छ? ल अनि कार्यक्रम सुन्नु भएको छ कि छैन त दिदीले? हजुर ल अब म चाहिँ प्रश्न पार्छु आजको टपिकको बारेमा है। डिजिटल ठगीबाट बस्नको लागि हामी सचेत हुनको लागि चाहिँ के गर्नुपर्छ होला भन्ने चाहिँ रहेको छ है त।
1: डिजिटल ठगी भने के हो? डिजिटल भनेको बुझिन के?
0: डिजिटल भनेको चाहिँ जुन अहिले हामीले चलाइराखिन्छ नि, डिजिटल भनेको यो अहिलेको संचार माध्यम भनौ न, डिजिटल भनेको हामीले फोनबाट चाहिँ ठगीहरू भइराखेको हुन्छ नि त अनलाइनबाट। हो यो ठगीबाट बस्नको लागि चाहिँ के गर्नु पर्ला भन्ने के?
1: अब योबाट बस्नको लागि मैले मेरो भनाइ अनुसार आज भोलि त मोबाइल आउँछ नि त, विज्ञापनहरू आउँछ ल, यति आयो यति यति यसो गर्यो भने के भयो, गर्यो भने यस्तो पाउँछ, यो पऱ्यो कि हजुर, यति लाख पैसा पाउँछ, यति बित्छ, यति गेम चल्यो भने यति पाउँछ भनेर न्युजहरू आउँछ, यो हरेक आउँछ है। अनि त्यसमा चाहिँ नि हामीले चाहिँ नि झटपट नदिने के भन्छ त्यसमा चाहिँ नि नगरिने, त्यसमा त्यसबाट चाहिँ टाढै रहने, त्यसलाई चाहिँ नि वास्तै नगरिदिने कि, त्यसलाई चाहिँ डाउनलोड नगर्ने, त्यो गर्नेको त्यसबाट बस्नुको लागि त्यो उताबाट फोन आउँदा यस्तो मलाई यति यति कोड नम्बर दिनु चाहियो, यसो दिनु पर्यो भनेर नदिने, त्यो यसो नगर्ने भन्ने त्यसबाट बस्ने हो कि। अरे मेरो भनाइ अनुसार अरू कुरो त अब मान्छे आएर व्यक्तिमा आएर लु यसो गर्नु पर्यो उसो गर्नु पर्यो भने त छुट्टै कुरो हो, नत्र भने त्यसबाट त अब मोबाइलबाट त्यसो अब यो फारमबाट भन्छ नि अब लु तपाईँले यति मलाई यति बुझाउनु यति गर्नु खातामा हुनु पर्यो भनेर गर्नु भन्दा नि जाति जस्तो लाग्छ। जहाँसम्म पनि मैले मेरो भनौ विचारमा चाहिँ नि कसैले पनि कहिले पनि यो अब गेम खेलिआएको छ ल यतिमा यो पैसा पाउँछ पैसा आउँछ नि त्यसको प्रभाव नपाउँछ कोही पनि नपाउनु होला भन्न चाहन्छु नि।
0: ल हजुरलाई धेरै धेरै धन्यवाद छ दिदी, तपाईँले आफ्नो विचार राखि नै हाल्नुभयो। अब जुन पनि साइटहरू अनलाइनमा देखिन्छन् त्यसमा चाहिँ अब जोगिनु होला,
1: अब यो राम्रो छ, यो क्वालिटीको माल आएको छ, यो यस्तो क्वालिटीको माल छ है भनेर अनलाइनबाट पनि आएर के भन्छ अरे सामानहरू मगाउँछ नि त आउँछ नि त, त्यहीँ पनि अब विश्वास नगर्नु होला, जुन हेरेर बुझेर मात्र गर्नु होला भन्न चाहन्छु म चाहिँ। त्यही हो गर्नु पनि पर्छ, अब हेरेर गरेर मात्र बुझेर मात्रै गर्ने व्यवहार गर्नुपर्छ मैले हिसाबले भन्ने कुरो।
0: हजुर ल हुन्छ दिदी, हजुरलाई धेरै धेरै धन्यवाद छ। फेरि पनि अब साथीहरूलाई सम्झाउनुहोस् है त।
1: हजुर साथीहरू भन्नु पर्छ सबैको लागि
0: हजुर धन्यवाद।
1: अनि कार्यक्रम सुनेको लागि हाम्रो नरेशन दाई, हुन शर्मा दाई, अनि तारा दाई, अनि धोबिसी दाई, अनि तुलसी दाई, अनि हाम्रो यता हुनुहुन्छ तेजु छेत्री दाई, चन्द्र भाइ, ऋषिराम दाई, बलराम दाई, अनि हुनुहुन्छ यता दलमाई थापा, मिन कुमार भाइ, रोसी कलम सर, भवन दिदी, शान्ति सायरा, मोहम्मद दाई लगायत सम्पूर्ण नाम सुकेको साथीहरू धेरै।
0: हुन्छ नमस्कार शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगीमाया दिदी हुनुहुन्थ्यो पिरुङबाट। दिदीले आफ्नो विचार राखेर त गइ नै हाल्नुभयो, अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ है। र विशेष गरेर अब डिजिटल ठगी भन्ने बित्तिकै अनलाइनबाट ठगी हुने भनेर चाहिँ हामीले बुझ्न सक्छौ सामान्य भाषामा बुझ्दाखेरि होइन। र अहिले चाहिँ अब सूचना प्रविधिको तीव्र विकासले गर्दाखेरि चाहिँ अब हाम्रो दैनिक जीवन अनि बैंकिङ कारोबारलाई चाहिँ हातको औलामा सीमित गरिदिएको छ। तर यही सहजतासँगै डिजिटल ठगीको एउटा डरलाग्दो छाया पनि भित्रिएको छ होइन। पछिल्लो समय चाहिँ नेपालमा डिजिटल माध्यमको दुरूपयोग गरी चाहिँ हुने आपराधिक गतिविधि बढ़ेको छ, जसलाई पछिल्लो तथ्याङ्कहरूले पनि पुष्टि गरेको छ। र चालु आर्थिक वर्षको झण्डै 9 महिनाको अवधिमा चाहिँ मात्रै 5,433 विद्युतीय माध्यम सम्बद्ध ठगी वा साइबर अपराधका उजुरी दर्ता हुनुले पनि यो समस्या विगतको वर्षहरूभन्दा चाहिँ निकै चुनौतीपूर्ण बनेको पनि प्रश्न पार्छ है। अब विशेष गरेर डिजिटल सचेतनाको कमी अनि अपराधको फेरिदो शैलीको कारण चाहिँ धेरै नागरिकले आफ्नो वर्षौंको कमाई एकै निमेषमा चाहिँ गुमाउनु परिरहेको छ। र अहिलेको समयमा सबैभन्दा ठूलो समस्याको रूपमा चाहिँ कनेक्ट आईपीएस होइन अनि योसँग मिल्दो जुल्दो नाम प्रयोग गरी पठाइने फिसिङ लिंकहरूमा चाहिँ देखा परेका छन्। र पछिल्लो केही हप्तादेखि चाहिँ ठगहरूले पनि ठूलो संख्यामा मानिसहरूलाई चाहिँ म्यासेज पठाएर तपाईँको अकाउन्ट लक गरिएको छ भन्ने भ्रम सिर्जना गर्ने र लिंकमा क्लिक गर्ने लगाउने चाहिँ प्रवृत्ति पनि बढ़ेको छ। र जसमा चाहिँ कुनै पनि प्रयोगकर्ताले चाहिँ त्यस्ता शंकास्पद लिंकमा क्लिक गर्छ होइन र ती ठगहरूले चाहिँ व्यक्तिको खातामा पहुँच पुर्याउँछन् र खातामा भएको सबै रकम चाहिँ विभिन्न अन्य खाताहरूमा चाहिँ तुरन्त ट्रान्सफर चाहिँ गर्छन् होइन। र अब यसरी ट्रान्सफर गर्दै गर्दाखेरि त अब हामीलाई चाहिँ यही मान्छेले हो भन्ने त थाहा हुँदैन नि त। अब हामीले सामान्य लिंकहरू चाहिँ आइरहेको त्यसमा क्लिक गर्दाखेरि पनि अब बढी मात्रामा होइन पैसाहरू चाहिँ ठगी भइरहेको छ। अब कतिपय ठाउँमा चाहिँ अब एउटाको नाम प्रयोग गरेर चाहिँ अब मान्छेसँगै वार्ता भए तापनि अब अनलाइनकै माध्यमबाट भनौँ होइन हाम्रो डिजिटल फोनको माध्यमबाट चाहिँ अब बढी मात्रामा चाहिँ यस्ता घटनाहरू हामीले भइराखेको चाहिँ देख्न सक्छौ होइन, देखिराखेका हुन्छौं। अब यो हुँदै गर्दाखेरि पनि अब बढी मात्रामा चाहिँ यो सामाजिक सञ्जाल भनौ यसको दुरूपयोगले गर्दाखेरि पनि हो भन्छु म चाहिँ होइन, किनकि अब हामीले चाहिँ प्रयोग गर्दै गर्दाखेरि पनि अब कतिपय कुराहरू चाहिँ आइराखेको हुन्छ। अब झट्ट कसैलाई विश्वास गरिहाल्दा भनौ अब कतिपय मान्छेहरूले चाहिँ अब सामान्य कुराकानी त हो भन्दा चाहिँ अब कुराकानी गर्दै गर्दाखेरि चाहिँ अब बढी मात्रामा पैसाहरू चाहिँ मागेर होइन यस्तो काममा लगाइदिन्छु अथवा अब जुनसुकै ठाउँमा भनौ होइन राम्रो काम खोजिदिन्छु भनेर चाहिँ यसरी पैसा हाल्नुपर्छ भनेर पनि भनिराखेको चाहिँ हामीले सुनिराखेका हुन्छ। अब हाम्रै गाउँठाउँमा पनि भनौ न होइन त्यो भइराखेको हुन्छ। अब त्यसबाट जोगिनको लागि चाहिँ अब मेन आफूमा पनि भर पर्छ, अब के गर्दा ठिक होला, के गर्दा ठिक हुँदैन होला भन्ने खालको त अब विचार गर्ने भनेको त आफू नै हुन्छ होइन। अब प्रयोग गर्दै गर्दाखेरि पनि भनौ न अब अहिले चाहिँ अब ट्रान्सफरहरू त बढी मात्रामा भइराखेको हुन्छ, जस्तै अब हामीले देखिराखेका हुन्छौँ होइन यो बैंकिङ लाइनतिर चाहिँ अब एटीएम कार्डको चाहिँ प्रयोग गर्दै गर्दाखेरि चाहिँ अब जुन यो ठगहरू हुन्छ होइन जुन चोरी गर्नेवाला हुन्छन् तिनीहरूले चाहिँ अब छुट्टै चिप चाहिँ राख्छ होइन एटीएम कार्डमा पनि अब त्यस्तो राखेको चाहिँ हुन्छ भनेर पनि भनिराखिएको हुन्छ। त्यही भएको भए चाहिँ अब अहिलेको जमानामा सहज पनि भइदिएको छ यो डिजिटल होइन, त्यसै अनुसारको चाहिँ जोखिम पनि उत्तिकै छ कि जतिको सजिलो भएको छ उत्तिकै जोखिम पनि रहेको छ यो चलाउँदै गर्दाखेरि होइन। अब सदुपयोग गर्न जाने राम्रो, दुरुपयोग गरे अब नराम्रो, त्यो त भइ नै हाल्यो होइन। र अब यसबारेमा थप कुराकानीहरू त म गर्छु नै, साथीहरूले कुरा पनि राख्न सक्नुहुन्छ होइन, कुरामा कुरा मिसाउनको लागि आउन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिनु होला यति बेला भने घामको माया जुनको माया बोलको गीत चाहिँ रहेको छ, यति बेला स्वीकार्नुहोस् है त।

0: साथ अब त बिस्तारै लागौ कि म त कता कता हराइपुगेको छु त
1: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदैनछ दिउँला अर्को गीत राख्दैछु धेरै माया विदा रहेछन् बोलको गीत रहेको छ स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन परेको होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत म राख्दैछु। गीत रहेको छ सुनकै छुरा नसके निबलको गीत चाहिँ रहेको छ। स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सुनकै चोरा नसके नि बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि म्याग्दी रोमाले बोलको यो गीत राख्छु म गीतसँगै जान्छु सर्ट कमर्सियल ब्रेकमा। ब्रेक पछि आउने नै छु, सुन्दै गर्नुहोला।
1: यसरी त फर्काउँदैन सर केटा, गति बढा अलिक
2: अनि नाच्नु पर्छ नि दाजु।

0: शुक्ला गण्डकी एफएम 97.6
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
7: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको।

0: गर्नुहोस् है ब्रिजेस ज्वेलर्स।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
1: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बब ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 9855 28 587
7: हाप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
8: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: पुराना गरगहनासँग नयाँ साथ फेर
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
7: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855602699
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
11: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
1: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
10: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0 65 75 6676 मोबाइल 9855602676
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0 65 414 377 र 9855643443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: कता हिँडेको हो आइफोन हातमा लिएर
14: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
1: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त

0: ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
1: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
0: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
1: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
0: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
1: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
0: थप जानकारीको लागि 0635561130।
1: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अल राइट एकैछिनको यो सत कमर्सल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र आज चाहिँ हामी टपिक स्पेसलमा रहेर कुराकानी गर्ने दिन कार्यक्रममा जोडिनुहोला भनेर त भनिराखेको नै हो होइन। विशेष गरेर आजको टपिक भनेको चाहिँ डिजिटल ठगीबाट बस्न सचेत हुनको लागि के गर्नुपर्छ होला भन्ने चाहिँ रहेको थियो। अब तपाईँ पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु मैले। विशेष त अब अनुसन्धानलाई थप जटिल बनाउन चाहिँ उनीहरूले प्रयोगकर्ताको खाताको रकमलाई एउटै खातामा नराखी धेरै बैंकका विभिन्न खाताहरूमा चाहिँ टुक्रा टुक्रा पारेर पठाउने चाहिँ गर्छन्, जसले गर्दा पैसा ट्र्याक गर्न र दोषी पत्ता लगाउन चाहिँ प्रहरीलाई समेत निकै समय र मेहनत चाहिँ लाग्ने गर्दछ है। र ठगीका शैलीहरू चाहिँ केवल फिसिङ लिंक मात्र सीमित छैनन्। ठगहरूले बैंक वा डिजिटल वालेटको कर्मचारी बनेर चाहिँ केवाईसी अपडेट गर्ने बहानामा चाहिँ व्यक्तिगत विवरण र ओटीपी माग्ने, चिट्ठा परेको वा बहुमूल्य उपहार आएको प्रलोभन देखाएर चाहिँ भन्सार शुल्कको नाममा चाहिँ रकम असुल्ने जस्ता शैलीहरू चाहिँ अझै पनि अप्नाइरहेका छन् होइन। त्यसै गरी अब वैदेशिक रोजगारीको झुटा आश्वासन दिने, अनलाइनका सपिङका नक्कली विज्ञापन राखेर चाहिँ पैसा लिएपछि ब्लक गर्ने र कोठा खोजिदिने बहानामा चाहिँ एडभान्स पेमेन्ट मागेर चाहिँ ठग्ने प्रवृत्ति पनि उत्तिकै व्याप्त चाहिँ छ। र कतिपय अवस्थामा त स्क्रिन सेयर गर्न लगाएर वा ट्रान्जेक्सन डिटेल मागेर चाहिँ पीड़ितको खातामा कति मौजदा छ भनी हेर्ने र त्यसै अनुसार चाहिँ रणनीति बनाएर खाता रित्याउने गरेको समेत पाइएको छ है। यस्तै डिजिटल पासोबाट बस्नको लागि चाहिँ प्रयोगकर्ता आफै सचेत हुनुको विकल्प छैन। यदि कुनै कारणवश शंकास्पद लिंकमा क्लिक भइहालेमा वा झुकेर ओटीपी सेयर गरिएमा चाहिँ तत्काल सम्बन्धित बैंकलाई चाहिँ जानकारी गराएर खाता होल्ड गर्न चाहिँ लगाउनुपर्छ। साथै प्रहरीको साइबर ब्यूरो वा नजिकैको प्रहरी कार्यालयमा चाहिँ तुरन्तै खबर गरेर पनि बैंक खाता रोक्का गरी रकम सुरक्षित राख्ने प्रयास गर्न चाहिँ सकिन्छ है। र यस्ता ठगी कार्यमा संलग्नहरूलाई चाहिँ विद्युतीय अपराध ऐन अन्तर्गत चाहिँ साइबर ठगीको कसुरमा पनि कडा कानूनी कार्यवाही हुने व्यवस्था चाहिँ छ। तर पनि अपराधीहरूले चाहिँ प्रविधिको छिद्र प्रयोग गरेर चाहिँ नयाँ नयाँ शैलीहरू चाहिँ अप्नाइरहेको हामीले देख्न सक्छौ होइन। र अझै कतिपय अवस्थामा चाहिँ के हुन्छ भन्दाखेरि अब भिडियो कलमा बोलेको जस्तो गर्ने अनि त्यस पछाडि ब्ल्याकमेलिङको केसहरू चाहिँ बढ़ी मात्रामा भइराखेको हामीले देख्न सक्छौ होइन। यसले गर्दाखेरि चाहिँ अब समाजमा पनि भनौ न अब तेरो परिवारलाई चाहिँ यसरी पठाइदिन्छु भन्ने खालको कुराहरू डर धम्कीहरू देखाउने जस्ता चाहिँ अब क्रियाकलापहरू गरेको हामीले देखिराखेका हुन्छौ। सँगसँगै अब यो साइबर सम्बन्धी के अब कुराकानीहरू राख्दै गर्दाखेरि चाहिँ जस्तै अब सुरुमा चाहिँ सामान्य कुराकानी भए जस्तो गर्ने होइन, राम्रो तरिकाले बोल्ने अनि पछि चाहिँ उसलाई झुक्याउन खोजेर चाहिँ अब बढी मात्रामा डर धम्कीहरू होइन त्रासहरू देखाउने तेरो अब परिवार होइन आफन्तजनहरू जो पनि छ उसलाई चाहिँ म यस्तो यस्तो भनिदिन्छु अथवा म यस्तै चाहिँ लिङ्कहरू पठाइदिन्छु यस्तो भन्ने खालको चाहिँ अब बढी मात्रामा गरेको चाहिँ हामीले देखिराखेका हुन्छौँ। यसमा चाहिँ अब सचेत हुनुपर्ने भनेको हामी आफै नै होइन। अब त्यस्तो अवस्था जस्तै अब त्यस्तो अवस्थाहरू सिर्जना भइराखेको छ भने पनि सुरुमा त अब घर परिवारलाई भन्ने होइन, अनि घर परिवारलाई भनिसके पछाडि चाहिँ अब त्यो अनुसारको चाहिँ कस्तो एक्सन लिन सकिन्छ त अब सल्लाह सुझाव सबैसँग चाहिँ लिनुपर्ने आवश्यकता चाहिँ बढी मात्रामा हुन्छ। अब अरूलाई त्यतिकै भन्नु भन्दाखेरि पनि अब जुन कुरा राखिएको हुन्छ होइन अब बढी मात्रामा चाहिँ विश्वास गरेर अरूलाई राख्दाखेरि चाहिँ अब बढी त्यो कुराहरू चाहिँ अरूलाई पनि भन्ने हुनाले चाहिँ अब आफैमा राख्नुपर्छ त्यस्तो कुराहरू भइराखेको छ भने पनि अब भनौ ट्रस्ट जसलाई गर्न सकिन्छ उसलाई चाहिँ त्यो कुराहरू खुलेर गर्न सकिन्छ नि त। त्यही भएको भएर अब कुनै पनि त्यस्तो केसहरू आइपरिराखेको छ भने चाहिँ सुरुमा त अब आफ्नो परिवारले जानकारी गराउनु पर्यो होइन। आफूले मनमनै चाहिँ के होला मेरो परिवारलाई केही हुन्छ कि होइन, अथवा मेरो परिवारको इज्जत नै जान्छ कि भन्ने खालको त्यो कुराहरूले गरिराख्दाखेरि पनि अब कुराहरू चाहिँ हामीले सेयर गरिराखेको हुँदैन नि त। त्यही भएको भएर चाहिँ अब बढी टेन्सन भनेको चाहिँ आफैमा थपिन्छ अनि त्यसले गर्दाखेरि चाहिँ मानसिक तनाव एकदम बढ़िराखेको भएर चाहिँ डिप्रेसन होइन एन्जाइटीको औषधिहरू चाहिँ खाइरहनु परेको अवस्था चाहिँ भइराखेको हुन्छ। त्यही भएको भएर चाहिँ अब डिजिटलको प्रयोग गर्दै गर्दाखेरि पनि अब यसको माध्यमलाई चाहिँ सुरक्षित बनाउनलाई चाहिँ यो हामी प्रयोगकर्ता हौ नि त। अब केही आधारभूत सुरक्षा उपायहरूलाई चाहिँ आफ्नो संस्कारकै रूपमा चाहिँ विकास गर्नुपर्ने
देखिन्छ होइन, इमेल अनि बैंकिङ एपहरूमा चाहिँ अनुमान गर्न नसकिने बलियो पासवर्ड राख्ने र अनिवार्य रूपमा चाहिँ टू फ्याक्टर अथेन्टिकेशन सक्रिय गर्ने बानीले चाहिँ सुरक्षाको एउटा बलियो घेरा निर्माण गर्छ र आफ्नो व्यक्तिगत विवरण, पिन नम्बर अनि ओटीपी कसैसँग पनि कहिले सेयर गर्नु हुँदैन। त्यस्तै अपरिचित व्यक्तिबाट चाहिँ आउने वाट्सएप कलहरूले चाहिँ ब्ल्याकमेलिङ अनि ठगीको जोखिम निम्त्याउने हुँदाखेरि चाहिँ त्यस्ता कलहरूलाई चाहिँ व्यवस्था गर्नु नै बुद्धिमानी हुन्छ है। र अनलाइन सपिङ गर्दाखेरि पनि आधिकारिकता जाँच गर्ने र सकेसम्म चाहिँ सामान हात परिसकेपछि मात्र पैसा तिर्ने पद्धति चाहिँ अप्नाउनुपर्छ। कुनै पनि लोभलाग्दो अफर वा सजिलै पैसा कमाउने प्रलोभनमा चाहिँ पर्नु हुँदैन र आधिकारिक निकायहरूले चाहिँ जारी गरेको सचेतनामूलक सन्देशहरूलाई पनि आत्मसात गर्नु नै डिजिटल ठगीबाट जोगिने चाहिँ अचूक मन्त्र हो होइन। अब यो कुराहरू अप्नायो भने चाहिँ डिजिटल ठगी हुनबाट चाहिँ बस्न सकिन्छ है। र अब ध्यान तपाईँहरू स्वयंले नै पुर्याउनु होला है। र आज चाहिँ अब यिनै कुराहरू गर्दा गर्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरण मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेललाई प्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा लाली बजार मुभीबाट मायालाई के दिउँ म बैना बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसन नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0965709, मोबाइल नम्बर 9847261268,
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनाबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
13: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
15: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
20: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 065412001160 र 98460728022।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: रणमा आज रातिदेखि बिहानसम्म 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा आज 900 जना केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ। आइतबारदेखि शुरू भएको महाधिवेशन एक दिन लम्बिँदा आज मात्रै मतदान हुन लागेको हो। मतदानका लागि विद्युतीय मेसिनमा नाम इन्ट्री गर्ने कामका कारण आज दिउँसो अबेर मात्रै मतदान शुरू हुने अपेक्षा छ। मेसिनको प्रयोग गर्ने राम लक्ष्मण इनोभेशनका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग हुनेछन्। पहिलो चरणमा हुने केन्द्रीय सदस्यका लागि 400 जना भन्दा बढ़ीले उम्मेद्वार दिएका छन्। पहिलो चरणको मतदानपछि पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम शुरू हुनेछ। सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यसैबीच रासोपाका विदेशमा रहेका प्रतिनिधिहरूले आफू रहेको ठाउँबाटै मोबाइल एप मार्फत मतदान गर्न पाउने भएका छन्। विदेशमा रहेको नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरेको रासोपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। विदेशबाट 163 जना प्रतिनिधि रहेका छन्। देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेर लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर बनेको छ। औसत मितिभन्दा 6 दिन ढिला नेपाल प्रवेश गरेर केही दिनमै गण्डकी र लुम्बिनीसम्म पुगेको मनसून अहिले कमजोर बनेको हो। अब कम्तीमा भोलिसम्म मनसून थप सक्रिय भएर धेरै ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद उज्जवल उपाध्यायले बताउनुभयो। तर मनसून फैलिएका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने रहन्छ। पानी नपरेका कारण चर्को गर्मीको चपेटामा रहेको पश्चिम तराईमा आज पनि गर्मीको सम्भावना भने उस्तै छ। यसरी संखुवा सभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्ण रूपमा क्षति भएका छन्। गएको आइतबार राति वर्षासँगै आएको बाढ़ीले वाङखोला लघु जलविद्युत आयोजनाको मुहान इन्टेक पूर्ण रूपमा क्षति हुँदा विद्युत अवरूद्ध हुनका साथै लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 2022 हरेक वर्ष जून 24 यो दिवसका रूपमा मनाउन शुरू गरेको हो। राष्ट्रसंघका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तर्राष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन्। उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ। महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति नागरिकको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिविम्बित हुने र दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादालाई प्रवर्धन गर्न अझ सक्षम हुने राष्ट्रसंघले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका उपमहासचिव अमीना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनचाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदानका लागि 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर बन्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनचाँदीको भाव घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव 3,600 रूपियाँले घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि 105 रूपियाँले घटेको छ। चाँदी आज 4,485 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,590 रूपियाँ थियो। नेपाल पंक्षी संरक्षण संघले शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा यस वर्षको सुनौलो तोपचराको गणना शुरू गरेको छ। हिजोदेखि शुरू भएको यो गणना 5 दिनसम्म सञ्चालन हुनेछ। गणनाका क्रममा चराको वासस्थान, आहार, संख्या र आनीबानी बारे अध्ययन गरिने संघका चरा विज्ञ हिरूलाल डगौराले बताउनुभयो। नेपालमा पाइने चरा प्रजातिका तोप चराहरूमध्ये सुनौलो तोपचरा संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तराईका घाँसे मैदानको विनाश र वासस्थान संकुचनका कारण यसको संख्या घट्दो छ। सन् 2022 248, सन् 2023 211 र सन् 2025 184 मात्र फेला परेका थिए। निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनय कुमार झाले दीर्घकालीन संरक्षणका लागि घाँसे मैदान संरक्षण र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। अब विदेशको खबर। चीनको एक सुपर कम्प्यूटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्यूटरको उपाधि हासिल गरेको छ। यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ। यस्तै स्वदेशी प्रविधि मार्फत अत्याधुनिक कम्प्यूटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ। जर्मनीको हम्बर्गमा आयोजित प्रमुख कम्प्यूटिङ सम्मेलन आईएससीसी 2026 सार्वजनिक गरिएको चर्चित शीर्ष 500 सूचीमध्ये लाइन साइन नामक चिनिया प्रणाली शीर्ष स्थानमा पुगेको हो। सन् 2017 पछि पहिलो पटक कुनै चिनिया सुपर कम्प्यूटरले यो सूचीको नेतृत्व गरेको हो। सन् 1993 वर्षमा दुई पटक सार्वजनिक हुँदै आएका शीर्ष 500 सूचीलाई विश्वका कम्प्यूटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ। अब खेल खबर। डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। डीआर कंगोलाई कोलम्बियाले 1-0 पराजित गरेको हो। कोलम्बियाका लागि खेलको 76 मिनटमा डयानियल मेनोजले गोल गरेका छन्। यससँगै कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरे। यसअघि कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरेको थियो। दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा 6 अंक प्राप्त गरेको छ। डीआर कंगो भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो। यसैबीच बिहान भएको खेलमा क्रोएसियाले पनामालाई 1-0 पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ। यस्तै इंग्ल्याण्ड र घानाबीच गैराती भएका खेल गोलरहित बराबरीमा सकियो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 जीत निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै विश्वकपमा आज रातिदेखि भोलि बिहानसम्म 6 खेल हुँदैछन्। राति पौने 1 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एण्ड हर्ज गोविना र कतारले खेल्दैछन् भने यस्तै भोलि बिहान पौने 4 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान पौने 6 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि आज मतदान, 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर तर पश्चिम तराईमा आज पनि गर्मी उस्तै, आज कूटनीतिमा महिला दिवस विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड़, अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्यूटर बन्यो विश्वकै शक्तिशाली, शीर्ष 4 स्थानमा अमेरिका, र विश्वकप फुटबलमा डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा आज रातिदेखि बिहानसम्म 6 हुने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
1: मोबाइल 9850605770।
3: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। कतिले सामान किनेर ल्याउने भए पो?
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार, विज्ञापन हो।
13: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 9956338, 9841356558।
16: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
17: बिरामी परीक्षण,
16: निशुल्क औषधि वितरण,
17: प्रयोगशाला सेवा,
16: पञ्चकर्म, पूर्वकर्म,
17: बस्ती कर्म,
16: शिरोधारा,
17: नस्य कर्म, जलनीति,
16: छार सूत्र सेवा,
17: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
16: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
17: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन योग,
16: अग्निकर्म, मर्म चिकित्सा,
17: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
18: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
19: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
20: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
19: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
20: शुद्ध सुन तथा चाँदीका गर गहना,
19: छापावाला सुन चाँदीका गर गहना,
20: राशि अनुसारका पत्थर,
19: कम्प्युटर तौल प्रविधि,
20: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
19: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
20: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
19: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
20: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेर्ने उस्तै उता हेर्ने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
22: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
9: भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई

0: 5-9 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0-65-571-240।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0-65-414-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
8: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
6: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
6: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ,
6: मोबाइल नम्बर 9-27-10-39-66 र 9-40-94-543।
9: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ।

0: मोबाइल नम्बर 9857062452।
1: कटिहाँस्नु पनि हो, यस्तरी पङ्खा चलिरहेको देखिनु पनि हो।
2: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
1: गतिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
4: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
14: सम्पर्क 0564142121, मोबाइल 98565391।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: यस यमा।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: 97.6 शुक्ला गंडकी FM 97.6
1: कृषि विकास कार्यालय तनहुँको अनुरोध
2: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
1: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
1: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 0-65-563-130
1: कृषि विकास कार्यालय तनहुँ दमौली।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
2: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
1: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
1: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-191-74-888 र 98-448-4800।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0-65-590-511।
8: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-560-77-987।
13: खै जन्म दर्ता दिनुहोस् त।
14: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेनन्?
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
19: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
20: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
18: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
20: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
19: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
20: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
21: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
20: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
21: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
20: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
21: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
20: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
21: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
20: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9825152067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
20: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6 Shukla Gandaki FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
3: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माण

0: चुन्नुहोस्। आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। स्वी स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635714050, मोबाइल 9843623811।
6: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि,
3: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
2: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
0: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घरमाथि
0: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350131।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
8: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेज स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलीगौंडा तनहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268
9: 9847062068।
12: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
13: बाफ्रे
12: अब चाहिँ के हुने हो?
9: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
18: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
17: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
18: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज भाइको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
18: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
19: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
20: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
20: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
21: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
20: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
21: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
20: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
21: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
21: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712740।
22: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
23: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
22: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
23: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
22: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
24: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
23: थप जानकारीको लागि 0665631130।
24: कृषि विकास कार्यालय तनहुँ, दमौली।
25: कता हिँडेको हो आइफोन हातमा लिएर?
26: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
25: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
26: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140, मोबाइल 9843723811।
0: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
1: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
3: शुक्लगण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6 शुक्ला गंडकी FM 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: हेलो
6: हेलो हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
7: ल दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
12: बिरामी परीक्षण
11: निशुल्क औषधि वितरण
12: प्रयोगशाला सेवा
11: पञ्चकर्म पूर्व कर्म
12: बस्ती कर्म
11: शिरोधारा
12: नस्य कर्म जलनीति
11: छार सूत्र सेवा
12: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
11: अग्निकर्म मर्म चिकित्सा
12: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0 65 63 483
13: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
14: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
15: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
22: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
23: सम्पर्क 0564142121, मोबाइल 98560935।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
25: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
26: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
27: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
28: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
29: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
18: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
29: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
7: नमस्ते डाक्टर सर।
30: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
30: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
30: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
30: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
30: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।

0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त, एउटा सानो नपर्ने सिङ्गो बनाइसका पनि हो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानुनी अपराध हो, डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
15: 9857602068।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840078022।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, सेयर गरिदिउँ कि क्या हो?
7: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
9: मोबाइल 9856055577।
11: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
12: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेदबिखन मुक्त समाज,
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
18: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: शुरू हुन भने अझै 2-3 घण्टासम्म लाग्ने अनुमान छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि झण्डै 400 जनाको उम्मेद्वारी परेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ। उम्मेद्वारको विवरण रुजू गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम गरिनेछ। मतदानका लागि 80 विद्युतीय उपकरण तयारी अवस्थामा छन्। विभिन्न क्लस्टरबाट पनि उम्मेद्वार कायम भएकोले मतदानमा अतिरिक्त समय लाग्ने देखिन्छ। मतदान पूरा भएको 2 घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि 4000 धेरै रहेका छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने गरी तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा 2 उपसभापति, 1 महामन्त्री र 3 सहमन्त्री गरी 6 जनाको निर्वाचन हुनेछ। यसैबीच रासोपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज काठमाण्डौ फर्किनु भएको छ। रासोपाको प्रथम महाधिवेशन गएको आइतबारदेखि शुरू भएको हो। हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधि यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेका तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई 3 पक्षहरू तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव समेटिएको छ। त्यस्तै निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतको आधारमा घटाउन, कार्यशील पूँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न, धितोयुक्त कर्जाको वर्गीकरण तथा कालो सूचीकरणको समयसीमा विस्तार गर्न, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न तथा नेपाल राष्ट्र बैंकभित्र अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघले सुझाव दिएको छ। अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गवर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यतः ब्याजदर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित रहने बताउनु भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सी शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घुराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काम बाहेक दिउँसो घरबाट बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943334955।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारको संरक्षण र प्रवर्धन गर्ने काम सरकारको भएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनुभयो। अध्यक्ष मगरले मानवाधिकारको सम्मान गरेर अघि बढ़ने काममा केन्द्रित हुन व्यवसायलाई पनि आग्रह गर्नुभयो। यसैबीच सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकोले त्यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानवाधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको उल्लेख गर्नुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँसभाको 19 औं अधिवेशन मार्फत आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रण का लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै, कोदो, आलु लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5 लाख रूपियाँ बजेट समेत विनियोजन गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। चिनिया ई कमर्स कम्पनी अलिबाबाले आफ्ना खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरूद्ध मुद्दा दायर गरेको छ। अलिबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बन्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिको लागि भएको भन्दै हतियार रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलिबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको हो। अलिबाबाले चिनिया सेनासँगको कथित सम्बन्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ़दो सूचीबाट आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जून 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरिएका कम्पनीहरूको सूचीमा अलिबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बीवाईडी र वाइडु जस्ता चिनिया फर्महरू पनि समावेश थिए। त्यतिबेला अलिबाबाले यो पदनामको विरोध गर्न कानूनी कार्यवाही गर्ने चेतावनी दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने भएका छन्। 34 वर्षीय नेइमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैतीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग एक एकको बराबरीमा रोकिएको थियो भने हैतीलाई 3 गोलले हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसिलोटीले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 मिनट नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसी खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यो हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। ब्राजिल र स्कटल्याण्ड बीचको खेल भोलि बिहान 4:15 शुरू हुनेछ। स्कटल्याण्डले हैटीलाई 1-0 हराएको थियो भने मोरक्कोसँग 1-0 पराजित भएको थियो। 5 पटकको विश्व विजेता ब्राजिल र स्कटल्याण्ड बीच विश्वकपमा अहिलेसम्म 4 पटक भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा एउटा खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकपमा आज राति 12:15 2 खेल हुँदैछन्। समूह बीका स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल रहेको छ। त्यस्तै बोस्निया एण्ड हर्जगोभिना र कतार बीचको खेल पनि राति 12:15 रहेको छ। यस्तै बिहान 12:45 समूह सीका मोरक्को र हैती बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। त्यस्तै बिहान 12:45 2 खेल हुँदैछन्। समूह एका दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिकोमा हुनेछ भने चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल पनि मेक्सिको सिटी रंगशालामा हुनेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश, लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड़। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
9: नेपाल बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याजको सहित शुक्ला गण्डकी एफएम 97.6।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739.
13: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
14: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
15: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
20: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
23: मोबाइल 9855043952 र 9806656586।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ, तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
0: शुक्ला गण्डकी FM 97.6।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर सैनिकको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273
5: सुन होमवर्क देखाउ त
6: टिचर
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मम्मीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
5: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560033484 र 98560067988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
2: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनु

0: अन्य धातु पित्तल ढलोट एल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 9850623128 र 9842614726। हाम्रो मोबाइल पसल दुलेगौडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
4: वैशाख डिजिटल

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै नबोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 केबलको 4 घरमाथि आफ्नै भवनमा,
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-60-69-246-98-58-00-8।
15: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
16: 98560261268।
19: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
20: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
20: गतिलो ठाउँ के कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
22: चेस्का बाजे चाँचो, पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
23: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
5: बिरामी परीक्षण
4: निशुल्क औषधि वितरण
5: प्रयोगशाला सेवा
4: पञ्चकर्म पूर्वकर्म
5: बस्ती कर्म
4: शिरोधारा
5: नस्य कर्म जलनीति
4: छार सूत्र सेवा
5: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
4: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
5: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
4: अग्निकर्म मर्म चिकित्सा
5: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0965634383
6: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ सेयर गरिदिउँ कि क्या हो
7: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाउ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: कृषि विकास कार्यालय तनहुँको अनुरोध
10: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
9: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
10: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
10: थप जानकारीको लागि 0965531130
9: कृषि विकास कार्यालय तनहुँ दमौली
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
11: सन्देश ट्रेडर्स सुक्खा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 9855062676
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
13: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811796902।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
18: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुनचाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658-75537, मोबाइल नम्बर 98460-69246, 98058-28008।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
13: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
13: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
13: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
14: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप

0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, नपर्ने सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण

0: यति शुक्ला गण्डकी आठ त नहु
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 5 60 28 587।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0 65 414 377 र 98 5 60 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
11: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 050, मोबाइल 98 4 63 23 811।
13: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाह लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
17: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
18: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।
19: शुक्ला गण्डकी टाइम चेक।
20: यति बेला साँझको ठिक 5 बज्यो।
21: घटना दुर्घटना,
22: कला संस्कृति,
21: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
22: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
23: शुक्ला गण्डकी समाचार।
24: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.in लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। कास्कीको पोखरा महानगरपालिका 6 स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एकजनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ। सोही महानगरपालिका 15 राम बजार बस्ने 19 वर्षीय अमर थापा छेत्री मंगलबार साँझ 7 बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाउन साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट उनको खोजी कार्य गरिएको थियो। टोली फेवातालको करिब 25 फिट गहिराईबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। तनहुँ जिल्लाको पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत पृथ्वीराज मार्गमा पछिल्लो 24 घण्टामा दुईवटा सवारी दुर्घटना भएका छन्। असार 9 गते बिहान 6 बजेदेखि असार 10 गते बिहान 6 बजेसम्मको अवधिमा भएको दुर्घटनामा 3 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते मध्ये 1 जनाको अवस्था मध्यम रहेको छ भने 2 जनालाई सामान्य चोट लागेको छ। घाइते मध्ये 1 जना उपचाररत रहेका छन् भने 2 जना उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा 2 वटा सवारी साधनमा क्षति पुगेको छ, जसमा 1 ट्रक र 1 ट्याङ्कर रहेका छन्। यसैबीच भानु नगरपालिका 3 चाम्बास स्थित डुम्रेबेसी सड भित्री सड़क खण्डमा मिनी बस र मोटरसाइकल ठोकिँदा 1 जना घाइते भएका छन्। बेसी सहरबाट डुम्रेतर्फ जाँदै गरेको G1K 5753 नम्बरको मिनी बसले विपरीत दिशाबाट आउँदै गरेको G10P 217 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पालना गर्न तथा वर्षायाममा थप सावधानी अपनाउन आग्रह गरेको छ। वैदेशिक रोजगारीको क्रममा भित्रिएको विपेषण रेमिट्यान्सले धेरै घर परिवारको आर्थिक गर्जो टारे पनि तनहुँमा प्रदेशमा कमाउन गएका ऊर्जावान युवाले ज्यान गुमाउँदा आँसु बगाउने परिवारको संख्या धेरै भएको छ। सुरक्षित आप्रवास सामी कार्यक्रम अन्तर्गत जिल्लामा संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार विगत 6.5 वर्ष आर्थिक वर्ष 2076-77 मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 को असार 7 गतेसम्मको अवधिमा वैदेशिक रोजगारीका क्रममा तनहुँका 4 महिला र 124 पुरूष गरी कुल 128 जना युवा कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। केन्द्रका जिल्ला संयोजक लुना राणा मगरका अनुसार मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स UAE जस्ता मुख्य गन्तव्य मुलुकमा अत्याधिक गर्मी, खानपानमा असन्तुलन र प्रतिकूल वातावरणको कारण नेपाली युवाले ज्यान गुमाउनु परिरहेको छ। विशेष गरी मुटुको गति बन्द हुने, कार्डियक रेस्ट, हृदयघात, कार्यस्थलमा हुने दुर्घटना तथा सवारी दुर्घटनाको कारण नेपाली श्रमिकको अकालमै मृत्यु भइरहेको संयोजक राणा मगरले जानकारी दिनुभयो। व्यास नगरपालिकाद्वारा मंगलबार आयोजित सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रम संचारकर्मी संघको अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख वैकुण्ठ नेपालीले वैदेशिक रोजगारीमा जाने युवाको संख्या उच्च रहेको, तनहु जस्तो जिल्लाका लागि सामी कार्यक्रम अन्तर्गत अत्यन्तै सूचनामूलक भएको बताउनुभयो। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारको संयुक्त नेतृत्व एवं हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले तीनै तहका सरकारको सहकार्य महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुष्टि गरेको प्रमुख न्यौपानेको भनाइ छ। त
तनहुमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तीनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो 6.5 वर्षको अवधिमा मात्रै जिल्लाका 395 जना श्रमिक र परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगिएको शिकार भएका छन्। सुरक्षित आप्रवासन सामे कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 असार 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका ती मध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाइएको केन्द्रले जनाएको छ। आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक रुना राणा मगरका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न प्रकृतिका मुद्दामा सहजीकरण गर्दै केन्द्रले स्थापनाकालदेखि हालसम्म कुल 35,64,42,424 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले लागू औषध सेवन लापसले गरी सार्वजनिक सवारी साधन चलाउने 5 चालक र 1 सहचालकलाई नियन्त्रणमा लिएको छ। गत असार 8 गते बिहान 11 बजेको समयमा बागलुङ नगरपालिका वडा नम्बर 1 मालडुङ्गा स्थित सड़क खण्डमा गरिएको नियमित चेकिङको क्रममा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी मालडुङ्गाको संयुक्त टोलीले सार्वजनिक सवारीका चालक तथा अन्य

0: सहचालकहरूलाई टीएससी लागु औषध सेवन किट मार्फत परीक्षण गरेको थियो। परीक्षणको क्रममा लागु औषध सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा दिएको प्रहरीले जनाएको छ। गोर्खा नगरपालिका 11 स्थित 12 किलो वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन सम्बन्धित पक्षलाई 7 दिनको अल्टिमेटम दिएको छ। ओक्ले पाखा सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय गोर्खा तथा गोर्खा काली सब डिभिजन वन कार्यालयबाट प्राप्त निर्देशनको आधारमा वन क्षेत्रभित्र निर्माण गरिएका 3 दर्जन भन्दा बढ़ी घटहरा 7 दिनभित्र हटाउन बुधबार चेतावनी दिएको हो। उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तोकिएको समय सीमाभित्र नहटाए कानूनी प्रक्रिया अप्नाई सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनी समेत दिएको छ। गोर्खा नगरपालिकाको वैशाख 25 गतेको बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वन क्षेत्रको सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढ़ाइएको जनाइएको छ। गोर्खा जिल्लाका किसान यति बेला चैते धान भित्र्याउने चटारमा छन्। जिल्लाभर 825 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा चैते धान खेती गरिएकोले बेसी फाँटहरूमा धान काट्ने सुकाउने र भण्डारण गर्ने काम तीव्र बनेको छ। जिल्लाका मुख्य फाँटमा किसानहरूले चैते धान खेती गरेका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी हरि नेउपानेका अनुसार सिंचाई सुविधा पुगेका दरौदी फाँट चेपे र बुढी गण्डकी नदी आसपासका उर्वर फाँटहरूमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध हुने भएकोले चैते धान खेती विस्तार हुँदै गएको छ। गोर्खाका धेरै फाँटमा पर्याप्त सिंचाईको पहुँच पुगेकाले किसानहरू चैते धान खेतीतर्फ आकर्षित भएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। नवलपुरको कावस्वती नगरपालिकाले दूध उत्पादन बढ़ाउने लक्ष्यका साथ किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिने काम गरिरहेको छ। पशु विकास अधिकृत अच्युत आचार्यका भनाई अनुसार चालू आर्थिक वर्षमा यसका लागि 28 लाख खर्च विनियोजन गरिएको थियो। नगरपालिकाले प्रति लिटर दूधमा रु 2 का दरले अनुदान दिने व्यवस्था गरेको छ, जो नगरभित्रका 5 सहकारीहरू मार्फत मानिन्छ। किसानले सहकारीमा बेचेको दूधको परिमाण अनुसार नै अनुदान निर्धारण हुन्छ। यसपालि 15,43,113 लिटर दूधको लागि अनुदान वितरण भएको आचार्यले जनाउनु भएको छ। सर्पदंश र रेबिसको उपचारको लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिम मार्फत क्षमता विकास गरिएको छ। गर्मी बढ़दै जाँदा पहाड़ी क्षेत्रमा पनि सर्पदंशका बिरामी बढ़ेका छन्। शहरी क्षेत्रमा कुकुरको टोकाईबाट बिरामी हुनेको संख्या उत्तिकै छ। ती दुवै समस्या समाधान गर्न बागलुङ र रोकुम पूर्वका स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाइएको हो। वर्षमा सर्पदंशका बिरामी बढ़ी जाने भएकाले बागलुङ र रोकुम पूर्वका नगर अस्पताल, आधारभूत अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लागि बागलुङमा लगेर तालिम दिएपछि उपचारको लागि स्वास्थ्य संस्थामा पठाइएको छ। बागलुङका 13 जना र रोकुम पूर्वका 8 जना स्वास्थ्यकर्मीले तालिम दिएर उपचार गर्न सक्ने भएका हुन्। शुक्रबार ट्रपिकल अस्पतालका रेबिज रोग विशेष डाक्टर मिलन बज्राचार्यले रेबी सम्बन्धी र अर्का शल्य चिकित्सक डाक्टर शंकरराज डामिछानेले सर्पदंशबारे तालिममा सहजीकरण गर्नुभएको थियो। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित पोखरा पर्यटन परिषदले 21 ओसारे रूपाई महोत्सव 2083 सिसुवामा आयोजना गर्ने भएको छ। परिषदले बिहिबार पोखरा 30 सिसुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको बारेमा जानकारी गराएको थियो। पोखरा सबै मौसमको लागि भन्ने मूल नाराको साथ विगत 2 दशकदेखि सञ्चालन हुँदै आएको सारे रोपाई महोत्सव यस वर्ष पनि पोखरा महानगरपालिका त्यसस्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा आयोजना गरिने भएको छ। पूर्णिमाको दिन कृषकले हलो नचलाउने परम्परा रहेकोले यस वर्ष महोत्सव असार 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणको कारण लोपन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको हो। पोखरा वरपर रहेको खेतीयोग्य जमीनको संरक्षण, कृषकलाई सम्मान तथा हिलोमा एकपटक देशको माया 100 पटक भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानको रूपमा पनि महोत्सवलाई लिएको छ। तनहुको ब्यास नगरपालिकाले स्थानीय जल सम्पदा र जलीय जैविक विविधताको रक्षाको लागि कड़ा कदम चाल्ने भएको छ। नगरपालिकाले नगर क्षेत्रभित्रको नदी ताल पोखरी तथा तलैयामा पाइने जलचर र जलीय जैविक विविधताको संरक्षणमा सहयोग गर्न नगरवासीलाई अपील गर्दै कानूनी प्रावधान उल्लंघन गरे कार्यवाही गर्ने चेतावनी दिएको हो। जलस्रोत तथा जलचरमा आश्रित समुदायको जीविकोपार्जन प्रवर्धन गर्ने तथा जलचक्रसँग जोड़िएको सांस्कृतिक अन्तर सम्बन्धलाई सुदृढ़ बनाउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 जारी गरिसकेको जनाएको छ। नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार संचालन ऐन 2074 दफा 102 बमोजिम यो कानून निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो। प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार मादी र सेती नदी सहित नगरभित्रका कलेस्ती छाब्दी सागे बुल्दी रेस्ती खेरखादी जस्ता खोलानाला तथा तालपोखरी मा पाइने रैथाने प्रजातिका माछाहरू असला सहर फकेटा बाम बोदुना गडेउला भित्तेको वंश संरक्षण गर्न विशेष निगरानी थालिनेछ। अनुगमनका क्रममा रैथाने जलचरको विनाश हुने गरी प्रतिबन्धित र गैर कानूनी कार्य गरेको पाइएमा ऐन बमोजिम कडा दण्ड सजाय गरिनेछ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 सुकला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौं। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि बिदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम ब्लक 44 सुकला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। सुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा सुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल news@sukl lazandaki@gmail.com
2: Shukla Gandaki FM 97.6
3: पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8827 र 98645031।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
6: मोबाइल 98560055770।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चौक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007078। ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
10: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
10: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
11: मुरन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
12: सुख दुःखका बिताउने बारी, कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

0: नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू त म राख्ने नै छु है। विशेष त अब आज चाहिँ तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू ल्याउने दिन, अनि भाकाहरू मध्येबाट पनि अब तपाईँले चाहिँ कुन भाका सुन्न चाहनुहुन्छ त्यो चाहिँ रोज्न सक्नुहुन्छ है। र विशेष त अब हाम्रो यस कार्यक्रमको प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम संसारी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सार्फे गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम संसारी पसललाई। यो पसल रहेको छ खैरिनटार ओडा कार्यालयका घाडी है। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। र अब कार्यक्रममा जोडिनको लागि 98422 72911 र 98066636611 को बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ। र नम्बर एकमा पर्न सफल रहेको छ भागा लमजुङको डाँडैमा हावा सर र बोलको, अनि त्यस्तै गरी नम्बर दुईमा रहेको छ सोल्टिनीको सिरैमा चन्द्रमा बोलको यो कौरा भाका है। अनि त्यस्तै गरी नम्बर तीनमा रहेको छ अब असारे भाका चाहिँ रहेको छ हातको बेउ मकललाई देऊ बोलको, अनि त्यस्तै गरी नम्बर चारमा रहेको छ लमजुङे ठाडो भाका र नम्बर पाँचमा रहेको छ भमरा बोलको है। र यिनै पृष्ठ भाकाहरू चाहिँ लिएर आएको छु तपाईँको लागि। अब यो भाकाहरू मध्येबाट पनि तपाईँले आफूलाई चाहिँ कुन भाका सुन्न मन लागेको छ त्यो रोज्न चाहिँ सक्नुहुन्छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु। शुरूआतमा नम्बर दुईमा रहेको सोल्टेनीको सिरैमा चन्द्रमा बोलको भाका चाहिँ म राख्दैछु, तर भन्दै थिएँ तर कोही साथी हुनुहुन्छ उहाँलाई नै लिए भयो है यति बेला। हेलो नमस्कार हजुर।
1: हजुर
0: सन्चारमा हुनुहुन्छ?
1: हजुर
0: म पनि एकदमै ठिकठाकै छु है। त अनि के गर्दै हुनुहुन्थ्यो आज, कसरी बिते आजको दिन?
1: आज बिहान हजुर कार्यक्रम सुन्दैन फोन गर्दैन भन्दा भन्छ त्यति त्यति भयो
0: हजुर।
1: चार नम्बरको राख्नु नि न।
0: चार नम्बरको भनेको लमजुङे ठाडो भाका।
1: ए हजुर
0: ल हुन्छ, तपाईँको लागि यो भाका म राख्छु ल साथीहरूलाई सम्झनुहोस्।
1: सर्वप्रथम हजुर पनि भयो
0: हजुर धन्यवाद।
1: अनि खैमाया बहिनी, दलमाया बहिनी, टोस्टिका बहिनी, चन्द्र बाजु, तारा बाजुजी भन्दै सम्पूर्ण भन्दै पुस्त दर्शन गरिहाल्छ।
0: संसारले चाहिँ हामी छोड्छौँ नमस्कार। हजुर यति बेला भने फोन गर्नुभएको थियो ऋषिनाथजी हुनुहुन्थ्यो आफू कसरीबाट। अब उहाँले चाहिँ नम्बर चारको भाका रोजेर गइ नै सक्नुभयो, ठाडो भाका चाहिँ राखिदिनु भन्दै हुनुहुन्थ्यो है। यति बेला भने उहाँको रोजामा रहेको यो भाका राख्दैछु, भाका पछि आउने नै छु, सुन्दै गर्नुहोला, फोन ट्राई पनि गर्दै गर्नुहोला।

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि लमजुङ्गे ठाडो भएको मैले राखिसकेँ है। नम्बर चारको चाहिँ रहेको थियो, हाम्रो ऋषिरामजीको रोजाइमा रहेको भाका चाहिँ रहेको थियो। यति बेला भने तपाईँ सम्पूर्णको लागि अब असारको महिना छँदै नै छ है, अब रोपाईका गीतहरू पनि बजिराखेका हुन्छन्। यो गीत राख्छु भन्दै थिएँ तर कोही साथी हुनुहुन्छ, मैले उहाँलाई लिएँ भयो है। हेलो नमस्कार हजुर। हजुर सन्चै आरामै छु दिदी, तपाईँको के छ खबर? हजुर भइसक्यो है, अनि हजुरको भयो कि क्या हो? ल अनि कति नम्बरको गीत रोज्नुहुन्छ त नि? चार नम्बरको ल ठिकसम्म भनिदिन्छु छोटोमा है। एकमा रहेको छ हावा सरर बोलको, अनि दुईमा रहेको छ सोल्टिनीको सिरैमा चन्द्रमा, अनि तिनमा रहेको छ हातको बेउ मकरलाई देऊ बोलको यो असारे भागा चाहिँ रहेको छ, र नम्बर पाँचमा रहेको छ भमरा बोलको है। ल हुन्छ, तपाईँको लागि यो गीत राख्छु ल, साथीहरूलाई सम्झाउनुहोस् त।
1: एकदम आफ्नो स्वास्थ्यको भन्दा एकदम भन्दा एकदम ध्यान राख्नु होला, अनि सुनिसको लागि, अनि साथीहरू भन्नु पर्दा होमनाथ दाईको लागि, नरेन्द्र दाईको लागि, अमृत दाईको लागि, अनि के अरे बलराम बुवाको लागि, अनि के अरे नाना आन्टीको दाईको, के अरे दुधबहादुर दाईको लागि, अनि ऋषिराम दाईको लागि, तारबहादुर दाईको लागि, सागमा दिदीको लागि, तम्मा दिदीको लागि, चन्द्र भाइको लागि, लक्ष्मीको लागि, अनि सारको लागि, मम्मा दाईको लागि, अनि लेखराको लागि, मतलबको लागि भन्दै सकिन्छ तपाईँलाई।
0: ओके भाइ भाइ, यति बेला भने फोन गर्नुभएको थियो, रोसिका दिँदै हुनुहुन्थ्यो। अब नम्बर एकको भाका रोजेर गइ नै सक्नुभयो, यति बेला भने उहाँको रोजाइमा रहेको यो भाका राख्छु, भाका पछि आउने नै छु, सुन्दै गर्नु भाइ त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: हप्तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिक

0: को भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: सासिना बा सासिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा ढेर चेस्टाइ लोभे ढेर चेस्टाइ सोफा पर्दा कार्पेट सबै चेस्टाइ।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्रक सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
2: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0765702625 मोबाइल 9855338 9841656।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0765412100160 र 9840678022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म शुभिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु सोल्टिनीको सिधैमा चन्द्रमा बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोतामित्र, हेरिरहन मन छ हाँसेको बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अब गीत राख्ने अनि सँगसँगै बिदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो है। हात अघ्यो मकललाई दिउँ बोलको यो असारे भाका राख्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसारी पसलका प्रोपाइटर भक्त कुमार रामधाम सरस्वती पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भन्ने सुन्दै गर्नुहोला शुक्लागनदेखि एफएम 97.6 MHz, साथ इन्टरनेट अनलाइनमा www.शुक्लागनदेखि FM.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460168
3: 98560268।
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 बजेपछि मतदान शुरू हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको प्रतिवेदन सार्वजनिक।
0: अहिलेसम्म 175 वटा पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट। केही पालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश। देशभर 1,37,000 हेक्टरमा रोपाई सम्पन्न।
1: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू संक्रमण। पक्षीमा लक्षण देखिने बित्तिकै सम्बन्धित निकायमा खबर गर्न पशु सेवा विभागको आग्रह।
2: नजिकै निकायमा खबर गर्ने टोली पनि मुभ हुन्छ र त्यसमा चाहिँ सम्पूर्ण नष्ट गर्ने कार्यहरू हुन्छ। त्यसका प्रावधान अनुसार चाहिँ रोग कन्ट्रोलहरू गरिरहेको छ।
0: विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानको पखेटामा चीरा देखियो। एयरबसले 16 वटा विमानको विशेष निरीक्षण गर्ने।
1: र विश्वकप फुटबलमा आज मध्यरातीदेखि भोलि बिहानसम्म 6 वटा खेल हुँदै ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन बारे खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान शुरू हुँदैछ। मतदान अबको 2.5 घण्टा अर्थात 8:30 बजेपछि शुरू गर्ने तयारी छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि यसअघि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। महामन्त्री रविन्द्र बुर्लाकोटीका अनुसार दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अबको केही बेरमा अन्तिम सूची प्रकाशित हुनेछ। मतदानका लागि 80 वटा विद्युतीय उपकरण तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि 4,000 भन्दा धेरै छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरण को निर्वाचन सकेर दोस्रो चरणमा भोलि बिहान पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जनाको निर्वाचन हुनेछ। आज दिनभर महाधिवेशन स्थल परिसरमा प्रचार प्रसारले निकै तीव्रता पायो। नेता कार्यकर्ता भोट माग्न व्यस्त छन्। अहिले पाउने 7 बजेदेखि भने मौन अवधि शुरू हुनेछ। यसैबीच राष्ट्रपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज दिउँसो काठमाण्डौ फर्किसक्नु भएको छ। राष्ट्रपाको प्रथम महाधिवेशन गएको आइतबारदेखि शुरू भएको हो। हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ।
1: भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो। यसअघि भोलि बिहान 11 बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो, तर आज संसदका महासचिव पद्म प्रसाद पाण्डेले निकालेको सूचनामा प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुखले असार 12 गते अर्थात पर्सि शुक्रबार दिउँसो 1 बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा राष्ट्रपाका 182 जना सांसद रहेका छन्।
0: निर्वाचन पर्यवेक्षण समिति एओसी नेपालले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चुनाव जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइएको छ। एओसीले देशभरका 165 निर्वाचन क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वारमध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। एओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा औसत 88 लाख र उपविजेताले त्यसको लगभग 3 गुणा बढ़ी औसत 2,83,00,000 रूपियाँ खर्च गरेका पाइएको छ। निर्वाचन खर्चको झण्डै 67% रकम पराजित उम्मेद्वारले खर्च गरेका छन्। यो नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ 25-33 लाख रूपियाँसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% बढ़ी खर्च गरेको पाइएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिलाई यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।
0: देशभरका 753 पालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा अहिलेसम्म 175 पालिकाले विवरण प्रविष्ट गरेका छन्। पालिकाले असार 10 गतेभित्र नीति तथा कार्यक्रम सम्बन्धित नगर वा गाउँसभामा पेश गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। संघ सरकारले जेठ 15 र प्रदेश सरकारले असार 1 गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ।
1: यसैबीच केही पालिकाले बाँदर नियन्त्रणका लागि बन्द्याकरणदेखि हेरालुसम्मका कार्यक्रममा समेटेका छन्। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बन्द्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्द्याकरण गर्न लागेको हो। गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्द्याकरण कार्यक्रममा सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रणका लागि बन्द्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ। बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै कोदो आलू लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ्गा गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5 लाख रूपियाँ बजेट समेत विनियोजन गरेको छ। यस्तै खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढ़ी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदर आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन 15 नगरसभाबाट हरेक वड़ा तथा टोलमा बाली हेरालु राख्नका लागि बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। उपमेयर विशन राईले प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटमा बाँदर लगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि 45 लाख रूपियाँ छुट्याइएको छ।
0: देशभर 1,37,000 हेक्टरमा धान रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलको हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकोले रोपाई धमाधम हुन सकिरहेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पनि मनाइँदैछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा बर्ड फ्लू संक्रमण र अपनाउनु पर्ने सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 बजेदेखि मतदान शुरू हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको प्रतिवेदन सार्वजनिक, अहिलेसम्म 175 पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट, केही पालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश, देशभर 10% अर्थात 1,37,000 हेक्टरमा रोपाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चरा तथा पंक्षीहरूमा लाग्ने संक्रामक भाइरल रोग बर्ड फ्लू तीव्र रूपमा फैलिएको छ। विशेष गरी काठमाण्डु उपत्यकामा यसको संक्रमण तीव्र बनेको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितुवन, नवलपरासी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,89,313 अण्डा र 1,95,485 किलो दाना नष्ट गरेको पशु सेवा विभागले जनाएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। साथी हृदय रिमालले बर्ड फ्लू संक्रमणको पछिल्लो अवस्था र अपनाउनु पर्ने सावधानीबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
10: कोशी प्रदेशमा चाहिँ रोग पुरै कन्ट्रोल अवस्थामा रहेको छ र काठमाडौँमा जेठको मध्यबाट चाहिँ अलिकति पिकअप लिइरहेछ। काठमाडौँ, भक्तपुर, ललितपुरमा र छिमेकी काभ्रेमा दुईटा मात्रै फार्ममा चाहिँ आउटब्रेक देखिएको छ। रोग पत्ता लाग्ने साथै त्यो ठाउँमा चाहिँ टोलीहरू स्थानीय तह र प्रदेशसँगको समन्वयमा टोली मुखबाट ती संक्रमित पंक्षी सम्पूर्ण नष्ट गरेर तह लगाउने काम भइरहेकै छ। आज पनि टोलीहरू मुभ भएको छ, हिजो पनि टोलीहरू मुभ भएको छ। त्यो कामहरू द्रुत गतिमा भइ नै रहेछ।
0: ककसले कस्तो सावधानी अपनाउने?
10: बर्ड फ्लू चाहिँ पंक्षीबाट पंक्षीमा सर्छ। यद्यपि यो भाइरसको H5N1 भाइरस चाहिँ कस्तो छ भनेपछि त्यो भाइरस र मान्छेको भाइरस चाहिँ मिसिएर तेस्रो भाइरस जन्म्यो भने चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ। त्यस्तो जोखिम देखेको हुनाले हामीले दुईटा एउटा फार्ममा दुईटा मात्रै पंक्ति पनि संक्रमण छ भने सम्पूर्ण त्यहाँका अरू पंक्ति पनि नष्ट गर्नुपर्ने चाहिँ अवस्थाहरू हुन्छ, किनभने त्यो स्रोत चाहिँ निमित्यान पार्नुपर्ने हुन्छ भाइरसको। त्यो कार्य हामी गरिरहेका छौँ र स्वस्थ पंक्षीहरू चाहिँ मासुको लागि राम्ररी उमालेर पकाएर खानाको लागि कुनै पनि जोखिम हुँदैन। अहिलेसम्म पकाएको कुखुराको मासु खाएर काहीँ पनि बर्डफ्लु सरेको प्रमाण काहीँ पनि छैन वर्ल्ड वाइड। त्यसै भएर निश्चिन्त रूपमा स्वस्थ पक्षीको मासुहरू प्रयोग गर्न, अण्डाहरू प्रयोग गर्न यसमा जोखिम चाहिँ न्यून देख्छ ल। यसको लागि जोखिम कहाँ चाहिँ छ भने जसले चाहिँ जैविक सुरक्षाको उपाय राम्ररी अप्नाएको छैन, खुल्ला खुल्ला पोल्ट्रीहरू पालेको छ जहाँ वाइल्ड बर्डहरू काग पनि आउँछन् सम्पर्क हुन्छ, दाना पानी खुल्ला रूपमा प्रयोग गरिन्छन्, होइन कुखुराका आन्द्राहरू खुवाउने गर्छ हाँसहरूलाई, नदीको किनारमा पाल्ने गरिन्छन्, त्यस्तो पंक्षी पालनमा चाहिँ एकदमै जोखिम छ।
11: संक्रमण भएपछि पंक्षीमा कस्तो लक्षण देखिन्छ र के गर्ने?
10: बर्ड फ्लू भइसकेपछि पंक्षीहरू एकासी मर्छन् वास्तवमा। सिम्टम कतिपयले अब सिलोतीहरू चाहिँ निलोहरू हुन्छ, टाउकोहरू फुल्ने हुन्छ, तर मोस्ट अफ द टाइम चाहिँ कस्तो हुन्छ भने एकासी कुखुराहरू मरे भन्ने कुराहरू फार्मरले सुनाउँछ। आज पाँचवटा मरे, भोलि दसवटा, पछि पचासवटा, सयवटा बनेरै साध्य हुँदैन, त्यस्तो हिसाबले चाहिँ मर्छ बर्ड फ्लूमा। र त्यस्तो मरिहाल्यो भने तुरन्तै खाल्डो खनेर चाहिँ गाड्नुपर्छ, न त्यहाँ राखिरहेको भने पनि गनाउँछ र अन्यत्र सर्न सक्ने धेरै सम्भावनाहरू हुन्छ। र नजिकै पछुवाको निकायमा स्थानीय तह होस् अथवा जिल्लामा होस् खबर गर्ने र टोलीहरू चाहिँ हाम्रो टोली पनि मुभ हुन्छ र त्यसमा चाहिँ सम्पूर्ण नष्ट गर्ने कार्यहरू हुन्छ। त्यही हिसाबले हामी बर्डको नियन्त्रण नियमावली 2078 छ, त्यसका प्रावधान अनुसार चाहिँ रोग कन्ट्रोलहरू गरेका छन्।
11: अब अहिलेसम्म 11-12 जिल्लामा झण्डै फैलियो भन्ने छ, यस बाहेक अन्य ठाउँमा त्यो नपुगेको ठाउँमा पनि त्यो खतरा हुन सक्छ, यसका लागि सरकारको चाहिँ अलिकति विस्तृत रणनीति के छ यस विषयमा?
10: पंक्षीको लागि हाम्रो सर्भेलेन्स कार्यहरू जारी नै भइरहेको हुन्छ, रोग नफैलेकामा पनि हाम्रो प्रयोगशालाहरूले कहीँबाट पनि त्यस्तो खबर आयो केही आएर पनि नियमित रूपमा मार्केट सर्भेलेन्सहरू भइरहेको हुन्छ। त्यो हुँदा अन्य जिल्लामा चाहिँ हालसम्म संक्रमण देखा परेको छैन, यिनै 11 जिल्लामा र 11 मध्ये पनि अरूमा लगभग नियन्त्रणको अवस्थामा छ। खालि काठमाडौँ भक्तपुर ललितपुरमा मात्रै अलिक नियन्त्रण कार्य भइरहेछ, आउँदै पनि आइरहेको अवस्था छ।
0: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्याय। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घोराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ।
1: आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई तीनवटा पक्षहरू तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव समेटिएको छ। अध्यक्ष पाण्डेले बजार र माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गवर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यतः बजार दर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताउनुभयो।
0: मौद्रिक नीतिमा परिसंघको सुझावपछि अब शेयर बजारको खबर। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 14.45 अंकले घटेर 2660.20 बिन्दुमा झरेको हो। निफ्टी परिसूचक झण्डै 4 महिना यताकै कम बिन्दुमा झर्यो। यसअघि गएको फागुन 14 गते निफ्टी 2654 बिन्दुमा झरेको थियो। आज फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक 1.1 1.2% ओह्रालो लागेको छ। आज 200 कम्पनीको शेयर घटेकामा 64 बढ़ेको छ। त्यस्तै 10 कम्पनीको शेयर घटबड़ भएन। आज सोपान फार्मास्युटिकल्सको शेयर 5% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रो पावर र एम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,36,00,00,000 कारोबार भएकोमा आज 338 कम्पनीको 1,07,00,00,000 कित्ता शेयर 4,41,00,00,000 रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र डिसमको रमाइलो टिभीमा।
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
17: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
16: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
18: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषदको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी बाहिर आएको हो, जस अनुसार मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणीहरूका एक वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विकास, निर्माण, पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयका विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
0: नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका 2 मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्म पाणीको मूर्ति काठमाडौँको तबहिलको अनुपम कलाकृति मानिन्छ। सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहाबहीको उत्कृष्ट काष्ठ कलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ। पछि यो मूर्ति न्यूयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद गरिएको थियो।
1: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। काठमाडौँमा आज भएको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको देशको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको उल्लेख गर्नुभयो।
0: सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबीन व्यवसायहरूको समूहले काठमाडौँको माइतीघरमा धरना दिएको छ। बिहान माइतीघर मण्डलामा उनीहरूले धरना दिएका हुन्। राज्यले आफूहरूलाई आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न नदिएको धरनामा सहभागी दीपराजले आरोप लगाउनुभयो। सात दिनसम्म माइतीघरमा धरना दिने कार्यक्रम रहेको र त्यो अवधिसम्म माग पूरा नभए रिले अनसन शुरू गर्ने उहाँले चेतावनी दिनुभयो।
1: आज सुन चाँदीको भाव घटेको छ। आज सुनको भाव तोलामा 3,600 रूपियाँलाई घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि तोलामा 105 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,485 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1,546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरा देवी निरौलाका अनुसार बाल बालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको हो। तीमध्ये 327 संघीय सरकार र बाँकी प्रदेश तथा पालिका सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बाल बालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान A380 केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले 16 सुपर जम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ। युरोपेली संघ EU को उद्यान सुरक्षा निकायले नियमित मरमत परीक्षणका क्रममा पखेटाको महत्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसलाई उद्धृत गर्दै समाचार संस्था AFP ले जनाएको छ। निरीक्षणमा समावेश गरिएका 16 विमानमध्ये 15 एमिरेट्स र एउटा क्वान्टास एयरलाइन्सले सञ्चालन गरिरहेका छन्। तीमध्ये 5 एमिरेट्सका विमानमा तत्काल जाँच आवश्यक रहेको खबरमा उल्लेख छ। एमिरेट्सले आउँदो 48 घण्टाभित्र निरीक्षण प्रक्रिया शुरू गर्ने र मरमतपछि मात्र विमानहरू पुनः सेवा मार्फत फर्काइने जनाएको छ। कम्पनीले उडान तत्कालमा तालिकामा न्यूनतम असर पर्ने गरी एयरबस र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएको छ। A380 सञ्चालन गर्ने वायु सेवामा एमिरेट्स, सिंगापुर एयरलाइन्स, ब्रिटिश एयरवेज, क्वान्टास, फ्लुथान्सा, कतार एयरवेज, कोरियन एयर, एतिहाद एयरवेज, ANA र एसियाना एयरलाइन्स रहेका छन्। विश्वकै सबैभन्दा ठूलो A380 फ्लिट एमिरेट्ससँग छ र यसले सञ्चालनमा रहेका आधाभन्दा धेरै सुपर जम्बो उडाउँदै आएको छ। सन् 2021 एयरबसले A380 उत्पादन बन्द गरिसकेको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 खेल हुँदैछन्। राति पाउने 1 2 खेल समूह बी का स्विजरल्याण्ड र घरेलू टोली क्यानाडा तथा बोस्निया एण्ड हर्जगोभिना र कतार बीच हुनेछ। त्यस्तै बिहान पाउने 4 ब्राजिल र स्कटल्याण्ड बीचको खेल अमेरिकाको मियामी रंगशालामा शुरू हुनेछ। अर्को समूह सी का मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। त्यस्तै बिहान पाउने 7 2 खेल छन्। समूह ए का दक्षिण अफ्रिका र दक्षिण कोरिया अनि चेक रिपब्लिक र घरेलू टोली मेक्सिको बीचको खेल हुनेछ। यसैबीच ब्राजिलका सुपरस्टार नेइमारले विश्वकप फुटबलमा स्कटल्याण्डसँगको खेल खेल्ने भएका छन्। 34 वर्षीय नेइमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3 हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसेन्सलोटीले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यसै हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। 5 विश्व विजेता ब्राजिल र स्कटल्याण्ड बीच विश्वकपमा अहिलेसम्म 4 भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपतिको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 मतदान शुरू हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको प्रतिवेदन सार्वजनिक।
0: अहिलेसम्म 175 पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट। केही पालिकामा बाँदर नियन्त्रणका लागि वन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश। देशभर 1,37,000 हेक्टरमा रोपाई सम्पन्न।
1: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू संक्रमण, पक्षीमा लक्षण देखिने बित्तिकै सम्बन्धित निकायमा खबर गर्न पशु सेवा विभागको आग्रह।
0: विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानको पखेटामा चीरा देखियो, एयरबसले 16 विमानको विशेष निरीक्षण गर्ने।
1: र विश्वकप फुटबलमा आज मध्यरातीदेखि भोलि बिहानसम्म 6 खेल हुँदै ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171696902।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333, मोबाइल 98678168।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285587।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
10: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़जोड़नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो,
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
6: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
6: र बिहानी 17 कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
8: एकान्छी
9: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168878, 9825572763।
11: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् स्टिल टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: सृजना
1: आज के बाद से खुल जाएगी।
2: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
5: सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231811।
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
8: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
9: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
8: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
5: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
8: थप जानकारीको लागि 0635-63-130।
5: कृषि विकास कार्यालय तनहुँ, दमौली।
10: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
8: बिरामी परीक्षण,
10: निशुल्क औषधि वितरण,
8: प्रयोगशाला सेवा,
10: पञ्चकर्म, पूर्वकर्म,
8: बस्ती कर्म,
10: शिरोधारा,
8: नस्य कर्म, जलनीति,
10: छार सूत्र सेवा,
8: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
10: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
10: अग्निकर्म, मर्म चिकित्सा,
8: स्तनपाई।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। रासोपाको केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी, राति 8 बजेपछि मतदान, गण्डकी भूगोलबाट तनहुँका दाहाल, थापा, सिग्देल र नेउपानीको उम्मेद्वारी दर्ता। विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, प्रधान न्यायाधीश सिफारिश विवाद, संवैधानिक इजलासबाटै विधिवत समाप्त। अख्तियारद्वारा बयान फेरीको आरोपमा एकजना व्यक्ति विरूद्ध भ्रष्टाचार मुद्दा दायर, यस वर्षको मनसूनबाट 51,000 घरधुरी प्रभावित हुने अनुमान। ब्यास नगरपालिकाद्वारा जलचर ऐन कार्यान्वयनको घोषणा, हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाभिकको उद्धार शुरू, र विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले आज राति स्कटल्याण्डसँग खेल खेल्ने। समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत 4थो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। बुधबार आज दिउँसो राष्ट्रपा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो। आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। आयोग अनुसार बेलुकी 5 बजे उम्मेद्वारी विरूद्ध दावी विरोध गर्ने समय तोकिएको छ। 8:30 बजे पहिलो चरण केन्द्रीय सदस्यका निम्ति मतदान शुरू हुने आयोगले जनाएको छ। मतदान सम्पन्न भएको 2 घण्टामा मतपरिणाम घोषणा गरिने जनाइएको छ। 79 केन्द्रीय सदस्यका निम्ति 384 जना उम्मेद्वार छन्। केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया शुरू हुने जनाइएको छ। भूपदेव शाह, सुनिल लम्साल, सुदन गुरूङले केन्द्रीय सदस्य उम्मेद्वारी दिनुभएको छैन। यस्तै महाधिवेशनमा गण्डकी भूगोलबाट केन्द्रीय सदस्यका लागि तनहुँका राजु दाहाल, प्रकाश थापा, विकास सिग्देल, श्रीराम नेउपानेले उम्मेद्वारी दर्ता गर्नुभएको छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनैतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाईको आदेश माग गरिएको छ। पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहको शेयर लेनदेनमा चिन्जान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार 5 दिनको म्याद थप गरेको थियो। पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाड़ीमा राखेर काठमाडौँ लगिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधान न्यायाधीशको सिफारिश समेत जोड़िएको संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरूद्ध रिट दर्ताको बाटो समाप्त गरिदिएको छ। सर्वोच्चको संवैधानिक इजलासबाट दरपीडको प्रशासनिक आदेश सदर भएको छ। अध्यादेश विरूद्ध अधिवक्ता गीता थापाले गत वैशाख 25 गते सर्वोच्चमा रिट दिनुभएको थियो। उक्त रिटलाई सर्वोच्च अदालत प्रशासनले दरपीड आदेश मार्फत रिट दर्ता गर्न अस्वीकार गरेको थियो। दरपीड आदेश विरूद्ध दिएको अर्को निवेदनमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो। बुधबार असार 10 भएको सुनवाईपछि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल आजिज मुसलमान र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले प्रशासनिक दरपीड आदेश सदर गरेपछि अध्यादेशको कानूनी विवाद समाप्त भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहनुभएका अर्थमन्त्री सोनी बागेले प्रदेशसभा खारेजी र स्थानीय तह 1/3 कटौती गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव पार्टीको प्रथम महाधिवेशन बन्द सत्रमा राखेपछि त्यसलाई लिएर जनमत पार्टीले विरोध गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपाको महाधिवेशन बन्द सत्रमा बागेले पेश गरेको अर्थ राजनैतिक प्रतिवेदनमा गरिएको प्रदेशसभा खारेजी प्रस्तावको विरोध गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान फेरीको आरोपमा एकजना व्यक्ति विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विकास कुमार चापागाई विरूद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा चापाकाईसँग 50 लाख रूपियाँ बीको माग दावी गरिएको छ। बादी नेपाल सरकार प्रतिवादी झलकराम अधिकारी समेत भएको भ्रष्टाचार मुद्दामा अख्तियारले चापाकाईलाई साक्षी बनाएको थियो, तर उहाँले अदालतमा गएपछि बयान फेरेको आरोप अख्तियारले लगाएको छ। अख्तियारले उहाँलाई यसअघि सजायको माग दावीमा पूर्ण रूपमा छूट दिई सरकारी साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो। चापाकाईले विशेष अदालतमा जेठ 13 गते भक्तपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजहरूको प्रतिकूल हुने गरी भक्तपत्र गरेको पुष्टि भएकोले उहाँ विरूद्ध मुद्दा चलाउनु परेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीले पर्यटक भिसाको म्याद सकिएर पनि नेपालमा बस्दै आएका 24 जना विदेशीलाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार प्रहरी विरूद्ध स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानूनी रूपमा बस्दै आएका 24 जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी काठमाडौँ महानगरपालिका 15 डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपड़ा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरूलाई अध्यागमन विभाग कालिका स्थान पठाएको प्रहरीले बताएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनका कारण देशभर करिब 51,000 घरदूरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसूनबाट करिब 2,26,000 नागरिक विपदको जोखिममा छन्। असार 5 गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसूनी प्रणाली अझै पनि त्यही कमजोर अवस्थामा रहेको देशभर सक्रिय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ। यस वर्षको मनसूनबाट लुम्बिनी कोशी र मधेस प्रदेश सबभन्दा बढ़ी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। मनसून जुन्ने विपदबाट हुने क्षति न्यूनीकरण तथा प्रतिकारको लागि आवश्यक पूर्व तयारी पूरा भइसकेको सूचना अधिकारी महतले बताउनुभयो। पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवाको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका 15 रामबजार निवासी 19 वर्षीय अमर थापा हुनुहुन्छ। उहाँ पोखरा महानगरपालिका 6 स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएको थियो। थापा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण मुख्यालय कालिका कास्कीबाट गोथाकर सहितको विपद व्यवस्थापन टोली सोमबार बेलुकी 8 बजे उद्धारको लागि घटनास्थलतर्फ खटिएको थियो। सशस्त्र प्रहरीको टोलीले खोजी कार्यका क्रममा राति 9-10 बजे फेवातालको करिब 25 फिट गहिराईबाट थापालाई अचेत अवस्थामा फेला पारी पानीबाट बाहिर निकालेको थियो। उद्धार लगत्तै उहाँलाई थप उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा राति 9:44 बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण मुख्यालय कालिका काशीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी खेमनाथ शर्माले जानकारी दिनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्, एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
20: सम्पर्क 0564142121, मोबाइल 9856035921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: यस यमा, समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
23: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
0: मोबाइल 98563 4952 र 98066 56586।
1: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
25: बाँकी समाचार। ब्यास नगरपालिकाले आर्थिक वर्ष 83-84 का लागि कृषि, पर्यटन, युवा तथा खेलकूद, भाषा, संस्कृति र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको आज आयोजित 45 नगरसभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, पर्यटन प्रवर्धन, युवाको क्षमता विकास, सांस्कृतिक संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड़ दिएको छ। कृषि तथा पशुपक्षी क्षेत्रतर्फ मल, बिउ, पानी, कृषिमा लगानी भन्ने नारासहित सहज रूपमा बिउ बिजन, मलखा तथा सिंचाई सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण, कृषि चुन, जैविक विषादी तथा प्रांगारिक मल प्रयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख न्यौपानेले बताउनुभयो। नगरपालिकाले कृषकहरूको डिजिटल तथ्याङ्क संकलन गरी किसान परिचय पत्र वितरण गर्ने, पशुहरूको पुनखोप कार्यक्रम सञ्चालन गर्ने तथा दूध र मासु उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्रवर्धन गर्ने योजना अघि सारेको छ। गोठ गोठमा भेटेरिनेरी र खेत खेतमा कृषि कार्यक्रम मार्फत प्राविधिक सेवा विस्तार, गर्भ परीक्षण, पशु स्वास्थ्य परीक्षण, औषधि वितरण तथा बाली रोग निदान सेवा उपलब्ध गराइने न्यौपानेले बताउनुभयो। कृषि बीमा, कृषि यान्त्रिकरण, कृषि हाट बजार सञ्चालन तथा उत्पादन र बजारीकरणमा आधारित प्रोत्साहन कार्यक्रमलाई पनि निरन्तरता दिइने बताउँदै न्यौपानेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै नगरमै खपत, नगरमै बचत अभियान सञ्चालन गरिने र विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन प्रयोगलाई प्राथमिकता दिइने बताउनुभयो। पर्यटन क्षेत्रतर्फ ब्यास नगर भ्रमण वर्ष 2084 अवधारणा अघि सार्दै पर्यटकीय पूर्वाधार विकास र प्रचार प्रसारलाई प्राथमिकता दिएको छ। पार्क, भ्यू पोइन्ट, होमस्टे, वनभोज स्थल, संग्रहालय, पोखरी तथा पर्यटक विश्राम स्थल निर्माण गरी धार्मिक, सांस्कृतिक, कृषि तथा खेल पर्यटनको विकासमा जोड़ दिने न्यौपानेले बताउनुभयो। बागलुङमा सर्प, दंश र रेबिजको उपचारका लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिम मार्फत क्षमता विकास गरिएको छ। गर्मी बढ़दै जाँदा पहाड़ी क्षेत्रमा पनि सर्प, दंशका बिरामी बढ़ेका छन्। शहरी क्षेत्रमा कुकुरको टोकाईको प्रकोप समेत उत्तिकै छ। ती दुवै समस्या समाधान गर्न बागलुङ र रूकुम पूर्वका स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाइएको हो। वर्षामा सर्पदंशका बिरामी बढ़ी आउने भएकाले बागलुङ र रूकुम पूर्वका नगर अस्पताल, आधारभूत अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका लागि बागलुङमा ल्याएर तालिम दिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। बागलुङका 13 र रूकुम पूर्वका 8 स्वास्थ्यकर्मीले तालिम लिएर उपचार गर्न सक्ने भएका हुन्। शुक्रराज ट्रपिकल अस्पतालका रेबिज रोग विशेषज्ञ डाक्टर मिलन वज्राचार्यले रेबिज सम्बन्धी र अर्का शल्य चिकित्सक डाक्टर शंकरराज लामिछानेले सर्पदंशबारे तालिममा सहजीकरण गर्नुभएको थियो। होटल संघ पोखरा नेपालका कार्य प्रमुख रामप्रसाद खनालको निधन भएको छ। जाउँभरि पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मस्तिष्कघात भई उपचारको क्रममा भैरवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा बुधबार खनालको निधन भएको हो। मस्तिष्कघात भएर ढलेपछि उहाँलाई पाल्पाको मिशन अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई भैरवा लगिएको थियो। गोर्खा आरूघाटका 41 खनालका श्रीमती र एक छोरी हुनुहुन्छ। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्ति कामना गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोक विज्ञप्ति जारी गर्नुभएको छ। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषदले 21 असारी रूपाई महोत्सव 2083 सिसुवामा आयोजन गर्ने भएको छ। परिषदले बिहिबार पोखरा ती शिशुवामा पत्रकार सम्मेलन आयोजन गरी महोत्सवका बारेमा जानकारी दिएको हो। पोखरा सबै मौसमको लागि भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारी रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका तीस स्थित एकनाथ शिशुवा देउराली खोला छेउमा आयोजना गरिने भएको छ। पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार 14 गते आयोजन गर्न लागि परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको हो। पोखरा वरपर रहेका खेतीयोगी जमीनको संरक्षण कृषकलाई सम्मान तथा हिलोमा एकपटक देशको माया सय पटक भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई लिएको छ। पोखराको जीरो किलोमिटर नजिक पोखरा बागलुङ राजमार्गमा भारतीय मार्बल कम्पनी निटकोको नयाँ सोरूम अर्थात बिक्री कक्ष सञ्चालनमा आएको छ। पोखरामा एक दशक अगाडिदेखि निर्माण सामग्रीहरूको व्यवसाय सञ्चालन गर्दै आएका मनोज अधिकारी सहितको समूहले सो व्यवसाय शुरू गरेको हो। सञ्चालक अधिकारीका अनुसार करिब 4,50,00,000 रूपियाँको लगानीमा उक्त बिक्री कक्ष शुरू गरिएको हो। अधिकारी सहित एकनारायण सुवेदी र दिल्लीराम पौडेलले विगत 11 वर्षदेखि सञ्चालन गरिएको ओम लक्ष्मी ट्रेडिङले नै निटको कम्पनीको बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। भारतको पुरानो कम्पनीको रूपमा रहेको निटको कम्पनीका विभिन्न उत्पादन बिक्री गर्नका लागि भारतमा 380 वटा बिक्री कक्ष रहे पनि नेपालमा यो दोस्रो बिक्री कक्ष हो। यसअगाडि काठमाडौँमा निटको कम्पनीले आफ्नो बिक्री कक्ष संसारमा ल्याइसकेको छ। उक्त कम्पनी भारतीय टाइल तथा मार्बल कम्पनीहरूमध्ये गुणस्तरीय सामान उत्पादन गर्ने कम्पनीको रूपमा रहेको निटको कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो। कम्पनीको पोखरामा संचालनमा आएको नयाँ बिक्री कक्षको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बुधबार आयोजित एक कार्यक्रममा गर्नुभएको थियो। त्यस अवसरमा बोल्दै अध्यक्ष कार्कीले निटको कम्पनीको उत्पादनहरू गुणस्तरीय र भरपर्दो रहेको जानकारी पाएको भन्दै पोखरामा अधिकारी सहितको समूहलाई साथ लिएर निटको कम्पनीले व्यवसाय सञ्चालन ल्याएकोमा खुशी प्रकट गर्नुभयो। उहाँले निटको कम्पनीले सही व्यक्ति छनौट गरेर व्यवसाय विस्तार गरेको समेत बताउनुभयो। निटको कम्पनीका महाप्रबन्धक धर्मेन्द्र ठाकुरले आफ्नो कम्पनीले विगत 70 वर्षदेखि गुणस्तरीय मार्बल र टायलको बिक्री वितरण गर्दै आएको र नेपालमा हालसम्म 2 वटा मात्र बिक्री कक्ष सञ्चालनमा रहेकोमा विस्तारै अन्य स्थानमा सञ्चालन ल्याइने बताउनुभयो। कार्यक्रममा निटको टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवेयर एसोसिएशनका सल्लाहकार एवं पूर्व अध्यक्ष रामचन्द्र थापा, ओम लक्ष्मी इन्टरप्राइजेसका संचालक नेक नारायण सुवेदी, दिल्लीराम पौडेल र मनोज अधिकारी र अञ्जना गिरीले आफ्नो भनाई राख्नु भएको थियो। शेयर बजार आज लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 14.45 अंकले घटेर 2660.02 बिन्दुमा झरेको छ। निफ्टी सूचक झण्डै 4 महिना यताकै कम बिन्दुमा झरेको हो। यसअघि गएको फागुन 14 गते निफ्टी 2654 बिन्दुमा झरेको थियो। आज फाइनेन्स र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक 1.12% ओह्रालो लागेको छ। आज 200 वटा कम्पनी शेयर घटेकोमा 64 वटाको बढ़ेको छ। यस्तै 10 वटा कम्पनी शेयर भने गडबड़ भएको छैन। आज सोपान फार्मास्युटिकल्सको शेयर 5% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,36,00,00,000 कारोबार भएकोमा आज 338 कम्पनीका 1,07,00,000 किता शेयर 4,41,00,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघको समुदाय निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनले हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 सिफियर्स अर्थात नाविकहरूको उद्धार कार्य शुरू गरेको छ। अमेरिका, इरान, खाड़ी क्षेत्रका तटीय देशहरू र सिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको आईएमओले जनाएको छ। यस क्रममा जहाजहरू स्ट्रेट अफ हर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवाजात गर्न सक्ने सुनिश्चितता पनि गरिने आईएमओको भनाइ छ। अमेरिका र इरानबीच स्विजरल्याण्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि स्ट्रेट अफ हर्मुजको बाटो खुल्ला भएको हो। यसैबीच अमेरिका र इरानबीच चलिएको शान्तिवार्तामा आणविक कार्यक्रमको निरीक्षण तथा हर्मुज जलमार्गको व्यवस्थापनबारे मतभेद देखिएको छ। दुवै पक्षले सार्वजनिक रूपमा फरक फरक धारणा व्यक्त गरिएको बेला वार्ताकारहरूले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने भएको खबर छ। 34 वर्षीय नेमारले चोटका कारण समस्यामा यसअघि मोरक्को र हैटीसँग खेल गुमाउनु भएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेमार नियमारले समोचरणको अन्तिम खेल पूरा 90 मिनट नै खेल्ने बताउनु भएको छ। ब्राजिलका लागि सबभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नियमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते हुनुभएको थियो। चौथो पटक विश्वकप खेल्न टोलीमा पर्नु भएको उहाँ यस हप्ता पुनः प्रशिक्षणमा फर्किनु भएको हो। ब्राजिल र स्कटल्याण्ड बीचको खेल भोलि बिहान 4:15 अमेरिकाको मियामी रंगशालामा शुरू हुनेछ। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हाइटीलाई 3-0 हराएको थियो। स्कटल्याण्डले हाइटीलाई 1-0 हराएको थियो भने मोरक्कोसँग 1-0 पराजित भएको थियो। 5 पटकको विश्व विजेता ब्राजिल र स्कटल्याण्ड बीच विश्वकपमा अहिलेसम्म 4 पटक भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकपमा आज राति 12:45 समूह बीका 2 खेल हुँदैछ। स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल बीसी प्लेस भ्यानकुभर तथा बोस्निया एण्ड हर्ज गोबिना र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डले कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सीका मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। बिहान 12:45 समूह ए र 2 खेल हुँदैछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: राजसभाको केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी, राति 8 बजेपछि मतदान, गण्डकी भूगोलबाट तनुका दाहाल, थापा सिग्देल अनि उपानेको उम्मेद्वारी दर्ता, विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, प्रधान न्यायाधीश सिफारिश विवाद संवैधानिक इजलासबाट विधिवत समाप्त, अख्तियारद्वारा बयान फेरेको आरोपमा एकजना व्यक्ति विरूद्ध भ्रष्टाचार मुद्दा दायर, यस वर्षको मनसूनबाट 51,000 घरदूरी प्रभावित हुने अनुमान, ब्यास नगरपालिकाद्वारा जलचर ऐन कार्यान्वयनको घोषणा, हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाभिकको उद्धार शुरू, र विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले भोलि बिहान स्कटल्याण्डसँगको खेल खेल्ने। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz। भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4-3.59 GPA प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 065-571-240।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। PTE, ILTS, TOEFL कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 065-590-511।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगै स्वदेश तथा विदेश आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707044
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
11: तर महँगो होला नि
10: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
12: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0765414111 मोबाइल 98562938 र 98028222938

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 98560055770।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
7: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज भाइको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला रातिको ठिक 8 बज्यो.

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: कृषि विकास कार्यालय तनहुको अनुरोध,
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0635-63-130।
6: कृषि विकास कार्यालय तनहु, दमौली।
8: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: कुटी हाँस्नु पनि हो, यस्तरी पङ्खा चलिरहेको देखिनु पनि हो।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
11: गटिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्टा बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
15: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
16: एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
17: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
18: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
19: आहा कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372।
22: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
23: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै डुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
22: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
24: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290 मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ।
22: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
23: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
22: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
25: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
26: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
25: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0658 570 225 मोबाइल 98560 33800 98461 658।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
2: पुराना गर गहनासँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
4: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
9: 9857062068।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
12: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
11: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
12: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
11: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077178।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
16: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
15: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
16: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
15: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
15: थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
17: शुक्ला गण्डकी FM 97.6।

दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्ने

0: र त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062/63 आर्थिक वर्ष 2082/83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन, छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौ।
2: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपय ले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ स्व घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत स्व घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनस्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन्। दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइने छ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौ।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत विस्तार गर्छौ। विस्तार गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
1: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इचलङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ जो जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरीपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेका छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
1: तर संचार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखेका छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाइ उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
2: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान नखोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी
1: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
2: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यस कारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि। त
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको, लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
3: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ, तत्काल चाहियो कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयौँ। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तो, अनि त्यसमा त्यो औषधि नपाउनु त पीडा एकदमै गाह्रो भएको थियो।
1: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
4: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजात छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेका छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू सुधार मूल्य प्रणाली अपनाउनलाई अन्कनाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त
1: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
5: हामी मूल्य नियन्त्रण छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्यभित्र पर्छ। इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा।
1: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।
4: तिमी अमा बन्न कहिले पनि सक्दैनौ र अब म तिमीसँग खुसी पनि हुन सक्दिनँ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हातले त पुलको टुप्पी तान्छ।

0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
4: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
9: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी,
10: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार,
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार,
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार,
10: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508034।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706076, मोबाइल 9856062676।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462014726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
3: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: होइन यसो आमा कहाँबाट चलेको
12: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
12: गतिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउस होल्डिंग का सामान सब ओरिजिनल सस्तो में पनि पाइन्छ नि।
14: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान हरू, टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोवाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 9850603324।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि के साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखराको फेवातानमा पौडी खेल्ने क्रममा डुबेर विपत्ता भएका एक युवकको शस्त्र प्रहरले उद्धार गरे भने उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका 25, पोखरा महानगरपालिका 15, रामबजारका निवासी 19 वर्षीय अमर थापा रहेका छन्। उनी पोखरा महानगरपालिका 6 स्थित फेवातानमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। थापा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि शस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढका मुख्यालय कार्यका कास्कीबाट गोताखोर सहितको विपद व्यवस्थापन टोली सोमबार बेलुकी 8 बजे उद्धारका लागि घटनास्थलतर्फ खटिएको थियो। शस्त्र प्रहरीको टोलीले खोजी कार्यका क्रममा राति 9 बजेर 10 मिनटको समयमा फेवातालको करिब 25 मिटर फिट गहिराईबाट थापालाई अचेत अवस्थामा फेला पारी पानीबाट बाहिर निकालेको थियो। लगत्तै उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्र अस्पताल पोखरा पुर्याइएको थियो। तर उपचारका क्रममा राति 9 बजेर 44 मिनट चिकित्सकले उनलाई मृत घोषणा गरेको शस्त्र प्रहरी बल नम्बर 24 गढ मुख्यालय कालिका कास्कीका सूचना अधिकारी प्रहरी नागोबरी चेक डीएसपी खेमनाथ शर्माले जानकारी दिनुभयो। नगरपालिकाले 2083/84 का लागि केसी पर्यटन युवा तथा खेलकुद भाषा संस्कृति र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निर्धा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले बुधबार आयोजित 45 वर्ष नगरसभाबाट नगर प्रमुख भएमेन्ट नेपालीले प्रस्तुत गर्नुभएको निर्धा कार्यक्रममा उत्पादन वृद्धि पर्यटन प्रबन्धन विभागको क्षमता विकास सांस्कृतिक संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड़ दिएको छ। कृषि तथा सुगन्धी क्षेत्रतर्फ मल बिउ पानी कृषिमा लगानी भण्डार सहित सहज बिउ विभोजन मलखा तथा सिंचाई सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै प्राङ्गणिक खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण कृषि चुन जैविक विषादी तथा प्राङ्गणिक मल उपयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख नेपालीले बताउनुभयो। नगरपालिकाले कृषकहरूको डिजिटल तथ्याङ्क संकलन गरी किसान परिचय पत्र वितरण गर्ने पशुहरूको खोप कार्यक्रम सञ्चालन गर्ने तथा दूध र मासु उत्पादनमा आधारित अनुदान प्रणालीहरूलाई प्रवर्धन गर्ने योजना अघि सारेको छ। सर्पदंश र रेबिसको उपचारका लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिम मार्फत दक्ष क्षमता विकास गरिएको छ। गर्मी बढ्दै जाँदा पहाडी क्षेत्रमा पनि सर्पदंशका बिरामी बढेका छन्। शहरी क्षेत्रमा कुकुर गोटु गाईको प्रकोप समेत उत्तिकै छ। ती दुवै समस्याहरू समाधान गर्न बागलुङ र रूपुङ पूर्वका स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर दक्ष बनाइएको हो। वर्षाको सर्पदंशका बिरामी बढी हुने भएकाले बागलुङ र रुकुम पूर्वका नगर अस्पताल आधारभूत अस्पताल र स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्य कर्मीका लागि बागलुङमा ल्याएर तालिम दिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। बागलुङका 13 जना, रुकुम पूर्वका 8 जना स्वास्थ्य कर्मीहरूले तालिम लिएर उपचार गर्न सक्ने भएका छन्। सुगरराज ट्रपिकल अस्पताल रेबिज रोग विशेषज्ञ डाक्टर मिलन भद्राचार्यले रेबिज सम्बन्धी र अर्को शल्य चिकित्सक डाक्टर शंकर राज लामिछानेले सर्पदंशबारे तालिममा सहजीकरण गर्नुभएको थियो। होटेलसंघ पोखरा नेपालका कार्यकारी प्रमुख राम प्रसाद खनालले खनालको निधन भएको छ। जमै पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मस्तिष्क घात भई उपचारको क्रममा भैरवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स मा बुधबार खनालको निधन भएको हो। मस्तिष्क घात भएर ढलेपछि उनलाई पाल्पाको मिशन अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई भैरवा लगिएको थियो। गोर्खाहरू घाटका 41 वर्षीय खनालका श्रीमती र एक छोरी छन्। दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोक विज्ञप्ति जारी गरेका छन्। पोखरालाई वर्ष भन्ने पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने शीर्षक पोखरा पर्यटन परिषदले 21 औसारी रूपे महोत्सव 2023 शिशुआमा आयोजना गर्नुभएको छ। परिषदले बिहिबार पोखरा 30 शिशुआमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो। पोखरा सबै मौसमका लागि भने मूल नारा साथ विगत 2 दशकदेखि सञ्चालाउँदै आएको औसारी रूपे महोत्सव यस वर्ष पनि पोखरा महानगरपालिका 30 स्थित लेखनाथ शिशु देउराली खोला छेउमा आयोजना गरिने भएको छ। पोखराको 0 किलोमिटर नजिक पोखरा बागलुङ राजमार्गमा भारतीय मार्बल कम्पनी निकोको नयाँ सोरुम अर्थात बिक्री कक्ष सञ्चालन गरे आएको छ। पोखरामा 1.5 हजारीबाट निर्माण सामग्रीहरूको व्यापार व्यवसाय सञ्चालन गर्दै आएका मनोज अधिकारी सहितको समूहले सो व्यवसाय शुरू गरेको हो। सञ्चालक अधिकारीका अनुसार करिब 4.5 करोड रूपियाँको लगानीमा उक्त बिक्री कक्ष शुरू गरिएको हो। अधिकारी एक नारायण सुवेदी र दिल्ली राम पौडेलले विगत 11 वर्षदेखि सञ्चालन गरिरहेको ओम लक्ष्मी ट्रेडिङले नै निटको कम्पनीको बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। हवस् कमलाजीसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने छौँ। त्यति दिनसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै भरिमा पनि विदा भइरहेका चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण बुझेसम्मको लागि सपरिवारलाई दिनुहोस्। राम्रोसँग झ्याल्नु भएको छ खोला सुत्नुहोला, औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला, साथै शरीरमा गोदा पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 5 बज्यो.

0: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
5: पण्डित बहादुर दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
1: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560258587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्पो चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: होइन यसो आमा कहाँबाट चलेको
10: कुटी हाँस्नु पनि यस्तरी पङ्खा चलिरहेको देखिनु पनि
9: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
10: गतिलो ठाउँ चाहिँ कहाँ छ
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
12: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024
14: शुक्ला गण्डकी एफएम 97.6
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रिय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असार महिनाको 11 गते बिहिबार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि। अंग्रेजी मिति अनुसार जून 25 तारीक सन् 2026 नेपाल सम्मत 1146। आज तुलसीको बीज रोप्ने र स्मार्तको निर्जला एकादशी व्रत। भूमि पूजा सूर्यदेव बिहान 5:10 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

राजसभाको केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेदवारी गण्डकी भूगोलबाट तनहुका दाहाल थापा सुगदेल र नेपानीको उम्मेदवारी दर्ता विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता प्रधान न्यायाधीश सिफारिश विवाद संवैधानिक इजलासबाटै विधेयक समाप्त अख्तियारद्वारा बयान फेरिएको आरोप एकजना व्यक्ति विरूद्ध भ्रष्टाचार मुद्दा दायर एक वर्षको मनसुनबाट 51,000 घर दूरी प्रभावित हुने अनुमान व्यास नगरपालिकाद्वारा जलचर ऐन कार्यान्वयनको घोषणा हर्मुज जलमार्गमा फँसेको झण्डै 11,000 नाविकको उद्धार शुरू र विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले आज बिहान स्कोल्यान्डसँगको खेल खेल्दै र स्विजरल्याण्ड समूह विजेता बन्दै कतार बाहिरियो वार्सेनियाको भाग्य अन्य समूहको हातमा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन अन्तर्गत चौथो पटक निर्वाचन कार्यतालिका संशोधन भएको छ। बुधबार दिउँसो रासपा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो। कार्य आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। आयोग अनुसार बेलुका पाउने 5 बजे उम्मेद्वार विरूद्ध दावी विरूद्ध गर्ने समय तोकिएको छ र बेलुका 8:30 बजे पहिलो चरण केन्द्रीय सदस्यको निमित्त मतदान शुरू भएको आयोगले जनाएको छ। मतदान सम्पन्न भएको 2 घण्टामा मत परिणाम घोषणा गर्ने जनाएको छ। 900 केन्द्रीय सदस्यका निमित्त 384 जना उम्मेद्वार छन्। केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया शुरू हुने जनाएको छ। भूपदेव शाह, सुनिल लम्साल, सुदन गुरूङले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छैनन्। महाधिवेशनमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यका लागि तनहुँका रासो दाहाल, प्रकाश थापा, विकास सिग्देल, श्रीराम न्यौपानेले उम्मेद्वारी दर्ता गरेका छन्। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिको प्रतिशोध राखेर रा बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकोले रिहाईको आदेश माग गरिएको छ। पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर र मालपानी समूहको शेयर लेनदेनमा चिन्जान गरिदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार 5 दिनको म्याद थप गरेको थियो। पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाड़ीमा राखेर काठमाडौँ ल्याइएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधान न्यायाधीशको सिफारिश समेत जोड़िएको संवैधानिक परिषद काम कर्तव्य र अधिकार र सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरूद्ध रिट दर्ताको बाटो समाप्त गरिदिएको छ। सर्वोच्चको संवैधानिक इजलासबाट दरपीठको प्रशासनिक आदेश सदर भएको छ। आदेश विरूद्ध अधिवक्ता गीता थापाले गत वैशाख 25 गते सर्वोच्चमा रिट दिएकी थिइन्। उक्त रिटलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ आदेश मार्फत रिट दर्ता गर्न अस्वीकार गरेको थियो। दरपीठ आदेश विरूद्ध दिएको अर्को निवेदनमा सुनाई गर्दै सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले यस संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो। बुधबार असार 10 भएको सुनाईपछि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रिग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले प्रशासनिक दरपीठ आदेश सदर गरेपछि अध्यादेशको कानूनी विवाद समाप्त भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उपसभापति समेत रहेका अर्थमन्त्री सुनिल वाग्लेले प्रदेशसभा खारेजी र स्थानीय तह एक तिहाई एकलौटी गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव पार्टीको प्रथम महाधिवेशन 15 सत्रमा राखेपछि त्यसलाई लिएर जनमतमा पार्टीले विरोध जनाएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले रासोपाको महाधिवेशन 15 सत्रमा वाग्लेले पेश गरेको अर्थ राजनीतिक प्रतिवेदनमा गरिएको प्रदेश सभा खारेजी प्रस्तावको विरोध गरेको हो। आयोगले बयान फेरेको आरोपमा एकजना व्यक्ति विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विकास कुमार थापाका विरूद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। दायर गरेको मुद्दामा चपागाईसँग 50 लाख रूपियाँ बिगो माग दावी गरिएको छ। वादी नेपाल सरकार र प्रतिवादी जलक राम अधिकारी समेत र भएको भ्रष्टाचार मुद्दामा अख्तियारले चपागाईलाई साक्षी बनाएको थियो, तर उनले अदालतमा गएपछि बयान फेरेको आरोप अख्तियारले लगाएको छ। अख्तियारले उनलाई यसअघि सजायको माग दावीमा पूर्ण रूपमा छुट दिई सरकारी साक्षीका रूपमा अदालतमा पेश गरेको थियो। चापागाईले विशेष अदालतमा गत जेठ 13 गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजातहरूको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकाले उनी विरूद्ध मुद्दा चलाउनु परेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीले पर्यटक भिसाको म्याद सकिएर पनि नेपालमा बस्दै आएका 24 विदेशीलाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। विभिन्न समयमा नेपाल प्रवेश गरेका, स्थायी परिचय खुल्ने कागजात पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिए गैर कानूनी रूपमा बस्दै आएको 24 बंगलादेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले काठमाडौँ महानगरपालिका 15 डल्लु र सीतापाइरा लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरूलाई अध्यागमन विभागका कालिका स्थान पठाइएको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनका कारण देशभरि करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसूनबाट करिब 2,26,000 नागरिक विपदको जोखिममा रहेका छन्। असार 5 गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसून प्रणाली अझै पनि केही कमजोर अवस्थामा रहेको र देश वर्ष क्रय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ। यस वर्षको मनसूनबाट लुम्बिनी कोशी र मधेस प्रदेश सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका तथा प्रतिकारका लागि आवश्यक पूर्व तयारी पूरा भइसकेको सूचना अधिकारी महतले बताउनुभयो। पोखराको विगतमा पौडी खेल्ने क्रममा डुबेर विपत्त भएका एक युवकको सशस्त्र प्रहरीले उद्धार गरेर पनि उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका 15 रामबजार निवासी 19 वर्षीय अमर थापा रहेका छन्। उनी पोखरा महानगरपालिका 6 पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। थापा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सत्र प्रहरी बल नेपाल नम्बर 24 मुख्यालय कालिका काफीबाट गोताखोर सहितको विपद व्यवस्थापक टोली सोमबार बेलुकी 8 उद्धारका लागि घटनास्थलतर्फ खटिएको थियो। सत्र प्रहरीको टोलीले खोजी कार्यका क्रममा राति 9:10 जाँदा फेबताको करिब 25 गहिराईबाट थापालाई अचेत अवस्थामा फेला पारी पानीबाट बाहिर निकालेको थियो। उद्धार लगतै उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमा जनक्षेत्र अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा राति 9:44 चिकित्सकले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण मुख्यालय कालिका कास्कीका सूचना अधिकारी प्रहरी परिचयक डीएसपी खेमनाथ शर्माले जानकारी दिनुभयो। नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि कृषि पर्यटन युवा तथा खेलकुद भाषा संस्कृति र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निधि तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको बुधबार आयोजित 45 नगरसभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रस्तुत गर्नुभएको निधि तथा कार्यक्रममा उत्पादन वृद्धि पर्यटन प्रबन्धन युवाको क्षमता विकास सांस्कृतिक संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड़ दिएको छ। कृषि तथा पशुपन्छी क्षेत्रतर्फ मल बिउ पानी कृषिमा लगानी भन्ने नारासहित सहज रूपमा बिउ बिजन मलखात तथा सिंचाई सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ। रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै प्राङ्गरी खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण कृषि चुन जैविक विविधि विषादी तथा प्राङ्गरिक मल प्रयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख नेपालले बताउनुभयो। नगरपालिकाले कृषकहरूको डिजिटल तथ्याङ्क संकलन गरी किसान परिचय पत्र विवरण वितरण गर्ने र पशुहरूको पूर्ण कार्यक्रम सञ्चालन गर्ने तथा दूध र मासु उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्रवर्धन गर्ने योजना अघि सारेको छ। गोठगोठमा भेटनरी र खेत खेतमा कृषि वितरण तथा बाली रोग निदान सेवा उपलब्ध गराइने नेपालले बताउनुभयो। कृषि बीमा कृषि यन्त्रीकरण कृषि हाट बजार सञ्चालन तथा उत्पादन र बजारीकरणमा आधारित प्रोत्साहन कार्यक्रमलाई पनि निरन्तरता दिइने बताउँदै नेपालले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै नगरमै खपत नगरमै बचत अभियान सञ्चालन गरिने र विद्यालयको दिवाकाजामा स्थानीय उत्पादनलाई प्रयोगलाई प्राथमिकता दिइने बताउनुभयो। पूर्वाधार विकास र पर्यटन क्षेत्रतर्फ अभ्यास नगर भ्रमण वर्ष 2084 को अवधारणा अघि सार्दै पर्यटकीय पूर्वाधार विकास र प्रचार प्रसारलाई प्राथमिकता दिएको छ। पार्क भ्यू पोइन्ट, होमस्टे, वनभोज स्थल, संग्रहालय, पोखरी तथा पर्यटक विश्राम स्थल निर्माण गरी धार्मिक, सांस्कृतिक, कृषि तथा खेल पर्यटनको विकासमा जोड़ दिइने न्यौपानेले बताउनुभयो। बागलुङमा सर्वप्रथम शारीरिक बीचको उपचारका लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिममार्फत दक्ष क्षमता विकास गरिएको छ। गर्मी बढ्दै जाँदा पहाड़ी क्षेत्रमा पनि सर्वदंशका बिरामी बढ़ेका छन्। शहरी क्षेत्रमा कुकुरको रोगाईको प्रकोप समेत उत्तिकै छ। ती दुई समस्या समाधान गर्न बागलुङ र रुकुम पूर्वका स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर दक्ष बनाइएको हो। वर्षामा सर्पदंशका बिरामी बढ़ी आउने भएकाले बागलुङ र रुकुम पूर्वको नगर अस्पतालहरूमा आधारभूत अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि बागलुङमा ल्याएर तालिम दिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। बागलुङका 13 जना र पूर्व रुकुमका 8 जना स्वास्थ्यकर्मीहरूले तालिम दिएर उपचार गर्न सक्ने भएका हुन्। शुक्र राष्ट्र अस्पताल अस्पतालका रेबिज रोग विशेषज्ञ डाक्टर मिलन भट्टाचार्यले रेबिज सम्बन्धी र अर्का शल्य चिकित्सक डाक्टर शंकर राज लामिछानेले सर्पदंशबारे तालिममा सहजीकरण गर्नुभएको थियो। होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ। जमै पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मस्तिष्कघात भई उपचारको क्रममा भैरवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा बुधबार खनालको निधन भएको हो। मस्तिष्कघात भएर ढलेपछि उनलाई पाल्पाको मिशन अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई भैरवा लगिएको थियो। गोर्खाहरूघाटका 41 वर्षीय खनालको श्रीमती र एक छोरी छन्। दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोक विज्ञप्ति जारी गरेका छन्। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित पोखरा पर्यटन परिषद 21 असारी रूपमा महोत्सव 2083 शिशुमा आयोजना गर्ने भएको छ। परिषदले बिहिबार पोखरा 30 शिशुमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो। पोखरा मौसम पोखरा सबै मौसमका लागि भनेर मूल नाराका साथ विगत 2 दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा आयोजना गर्ने भएको छ। पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोकोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवा पुस्ताहरूलाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको हो। पोखरा वरपर रहेका खेतीयोग्य जमिनका संरक्षण, कृषकहरूलाई सम्मान तथा हिलोमा एक पटक देशको माया 100 पटक भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई लिएको छ। पोखराको 0 किलोमिटर नजिक पोखरा बागलुङमा राजमार्गमा भारतीय मार्बल कम्पनी निकोटको नयाँ सोरूम अर्थात बिक्री कक्ष सञ्चालनमा आएको छ। पोखरा एमा एक दशक अगाडिबाट निर्माण सामग्रीहरूको व्यापार व्यवसाय सञ्चालन गर्दै आएका मनोज अधिकारी सहितको समूहले सो व्यवसाय शुरू गरेको हो। संचालक अधिकारीको अनुसार करिब 4 करोड 50 लाख रूपियाँको लगानीमा उक्त बिक्री कक्ष शुरू गरिएको हो। अधिकारी सहित एक नारायण सुवेदी, दिल्ली एराम पौडेलले विगत 11 वर्षदेखि सञ्चालन गरिरहेको ओम लक्ष्मी ट्रेडिङ नै निकोटको कम्पनीको बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। भारतको पुरानो कम्पनीको रूपमा रहेको निकोटको कम्पनीका विभिन्न उत्पादन सामग्रीहरू बिक्री गर्नको लागि भारतमा 380 वटा बिक्री कक्ष रहे पनि नेपालमा यो दोस्रो बिक्री कक्ष हो। यस अगाडि काठमाडौँमा निकोटको कम्पनीले आफ्नो बिक्री कक्ष सञ्चालनमा ल्याइसकेको छ। उक्त कम्पनी भारतीय टाइल तथा मार्बल कम्पनीहरूमध्ये गुणस्तरीय सामान उत्पादन गर्ने कम्पनीको रूपमा रहेको निकोटका कम्पनीका महाप्रबन्धक धमेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो। निकोटको कम्पनीको पोखरामा सञ्चालनमा आएको नयाँ बिक्री कक्षको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका गोकर्ण कार्कीले बुधबार आयोजित एक कार्यक्रममा गरेको थियो। त्यस अवसरमा बोल्दै अध्यक्ष कार्कीले निकटको कम्पनीका उत्पादनहरू गुणस्तरीय र भरपर्दो रहेको जानकारी पाएको भन्दै पोखरामा मनोज अधिकारी सहितको समूहलाई साथमा लिएर निकटको कम्पनीले व्यवसाय सञ्चालनमा ल्याएकोमा खुशी प्रकट गर्नुभयो। उहाँले निकुटको कम्पनीले सही व्यक्ति छनौट गरेर व्यवसाय विस्तार गरेको समेत बताउनुभयो। निकुटको कम्पनीका महाप्रबन्धक धर्मेन्द्र ठाकुरले आफ्नो कम्पनीले विगत 70 वर्षदेखि गुणस्तरीय मार्बल र टायरहरूको बिक्री वितरण गर्दै आएको र नेपालमा आएसम्म 2 मात्र बिक्री कक्ष सञ्चालनमा रहेकोमा विस्तारै हुने स्थानमा सञ्चालनमा ल्याइने बताउनुभयो। कार्यक्रममा निकुटको टायर कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवेयर एसोसिएसनका सल्लाहकार एवं पूर्व अध्यक्ष रामचन्द्र थापा, ओम लक्ष्मी इन्टरप्राइजेसका संचालक एक नारायण सुवेदी, दिल्ली राम पौडेल र मनोज अधिकारी र अञ्जना गिरीले आफ्नो आफ्नो भनाई राख्नु भएको थियो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्, अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।